0: रौद्रनामको सम्वत्सरः सूर्य पृथ्वीको उत्तरी गोलार्धमा ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार शुद्ध ज्येष्ठ शुक्ल पक्ष चलिरहेको छ। सौर्यमान अनुसार आज शुद्ध ज्येष्ठ शुक्ल पक्षको द्वादशी तिथि रातिमा 11 बजेसम्म, त्यसपछि त्रयोदशी तिथि लाग्नेछ। नक्षत्रमा विशाखा रातिमा 8:39 त्यसपछि अनुराधा नक्षत्र लाग्नेछ। विष्कुम्बादी योगमा सिद्धि 21:26 त्यसपछि साध्य योग लाग्नेछ। कर्णमा भव अहोरात्र रहनेछ। आदि योगमा आज मातङ्ग योग रहनेछ। सूर्य मिथुन राशिमा चन्द्रमा तुला राशिमै रहनेछन्। आजको दिन मान 34:35 अर्थात 13:53 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:11 विभीषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 7:01 हुनेछ। यसै गरी चन्द्र उदाउने समय दिनमा 4:09 रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 1:57 रहेको छ। आज अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरूद्धको दिवस रहेको छ।
1: पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि।
0: मेष राशि हुने व्यक्तिहरूका लागि आज आत्मविश्वास बढ्नेछ र नयाँ काम शुरू गर्ने ऊर्जा प्राप्त हुनेछ, जसले तपाईँलाई अगाडि बढ्न प्रेरित गर्नेछ। आर्थिक पक्षमा लाभको सम्भावना देखिन्छ। परिवारबाट राम्रो साथ र समर्थन प्राप्त हुनेछ। काममा सफलता मिल्ने देखिएको छ। सामाजिक प्रतिष्ठा पनि बढेर जानेछ। स्वास्थ्य राम्रो रहनेछ र मन शान्त रहनेछ। प्रेम सम्बन्धमा नजिकपन बन्नेछ। दिनभरि आएका अवसरलाई बुद्धिमानी पूर्वक प्रयोग गर्न सकेमा तपाईँले उल्लेखनीय प्रगति हासिल गर्न सक्नुहुनेछ। अब दोस्रो राशि वृष राशि। वृष राशि हुने व्यक्तिहरूका लागि आज खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा निकै ध्यान दिनुहोला, नत्र पछि समस्या आउन सक्नेछ। काममा ध्यान केन्द्रित गर्न अलि गाह्रो हुनेछ। साथै प्राथमिकता छुट्याएर अघि बढ्दा राम्रो हुनेछ। परिवारमा सानो मतभेद हुन सक्छ। धैर्यताले समाधान सम्भव रहेको छ। स्वास्थ्यमा थकान र कमजोरी महसुस हुन सक्ने देखिएको छ। यात्रा गर्दा सावधानी अपनाउनु पर्नेछ। प्रेम सम्बन्धमा केही दूरी आउन सक्ने भएकाले तपाईँ सजग हुन आवश्यक छ। आज समयमित भएर अघि बढेमा धेरै चुनौती सजिलै पार हुनेछन्। अब चौथो राशि कर्कट राशि। कर्कट राशि हुने व्यक्तिहरूका लागि आज आमदानी बढ्ने सम्भावना रहेको छ। मीन राशिको चन्द्रमाको प्रभावले पुराना प्रयासहरूको सकारात्मक परिणाम देखिन शुरू हुनेछ, जसले तपाईँलाई उत्साहित बनाउनेछ। साथीहरूसँग रमाइलो भेटघाट हुनेछ र परिवारमा खुशीको वातावरण कायम रहनेछ। नयाँ अवसर देखा पर्नेछ, जसलाई सही रूपमा उपयोग गर्न आवश्यक छ। स्वास्थ्य राम्रो रहनेछ भने आत्मविश्वास पनि बढ्नेछ। प्रेम सम्बन्धमा मिठास थपिनेछ। दिनको अन्त्यसम्म तपाईँले आफूले गरेको मेहनतको राम्रो फल पाउने सम्भावना रहेको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि आज महत्वपूर्ण काममा सफलता मिल्नेछ। तपाईँको मेहनतले पद तथा प्रतिष्ठामा सकारात्मक प्रभाव पार्दछ। वरिष्ठ व्यक्तिहरूको साथ र सल्लाहले तपाईँलाई ऊर्जा दिनेछ। आर्थिक लाभ हुने सम्भावना रहेको छ भने परिवारबाट पनि समर्थन प्राप्त हुनेछ। जिम्मेवारी बन्न सक्छ, त्यसलाई सहज रूपमा पूरा गर्न तपाईँ सफल हुनुहुनेछ। प्रेम सम्बन्धमा समझदारी आवश्यक रहेको छ। आज तपाईँले आफ्नो क्षमता राम्रोसँग देखाउन सकेमा भविष्यका लागि राम्रो आधार तय गर्न सकिने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब छैठौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूको लागि आज भाग्यले साथ दिने भएकाले तपाईँले थालेका कामहरू सहज रूपमा अघि बढ्न सक्नेछन्, जसले आत्मविश्वास बढाउनेछ। अध्ययन अनुसन्धान अथवा ज्ञान सम्बन्धी काममा रुचि बढ्नेछ। धार्मिक अथवा आध्यात्मिक काममा मन जानेछ। परिवारमा शान्त वातावरण रहनेछ र आर्थिक पक्ष पनि सन्तोषजनक रहने देखिएको छ। स्वास्थ्य सामान्य रहनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। आजको दिन तपाईँका लागि नयाँ अवसरहरूलाई पक्राउने राम्रो दिन रहेको छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूका लागि आज केही चुनौतीहरू देखा पर्न सक्ने भएकाले काममा धैर्यता र सावधानी अपनाउन आवश्यक छ। आर्थिक पक्ष कमजोर हुन सक्ने हुँदा खर्च नियन्त्रण गर्दा राम्रो हुनेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, त्यसैले लापरवाही नगर्नुहोला। परिवारसँग समय बिताउँदा मन शान्त रहनेछ। साथीभाइको सहयोगले केही काम सहज बन्न सक्छ। प्रेम सम्बन्धमा मतभेद हुन सक्ने संकेत रहेको छ। आज संयम र समझदारी अपनाएर अघि बढेमा स्थिति तपाईँको पक्षमा मोडिन सक्नेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूका लागि आज साझेदारीमा गरिने कामहरूमा सफलता मिल्ने सम्भावना रहेको छ। दाम्पत्य जीवन पनि सुखद रहने देखिन्छ। मीन राशिको चन्द्रमाको प्रभावले आर्थिक लाभ हुने संकेत रहेको छ। नयाँ सम्बन्धहरू बढ्न सक्ने देखिएको छ। परिवारमा खुशी र सहयोगको वातावरण रहनेछ। स्वास्थ्य सामान्य रहनेछ, आत्मविश्वास बढ्नेछ, काममा प्रगति देखिनेछ, प्रेम सम्बन्धमा नजिकपन बढ्नेछ भने आज तपाईँले गरेको प्रयासले दीर्घकालीन रूपमा फाइदा दिने संकेत रहेको छ। अब नवौं राशि धनुराशि। धनुराशिका व्यक्तिहरूका लागि आज काममा प्रतिस्पर्धा बढ्न सक्ने भएकाले मेहनत र लगनशीलता आवश्यक रहेको छ। मीन राशिमा चन्द्रमा रहँदा सबै काममा सफलता दिलाउन सक्नुहुनेछ। खर्च बढ्न सक्ने संकेत रहेका छन्। आर्थिक योजना बनाएर अघि बढ्नु राम्रो हुनेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। परिवारसँग खुशीको वातावरण रहन सक्ने, साथीभाइबाट पनि सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध स्थिर रहनेछ। आज निरन्तर प्रयास र सकारात्मक सोचले तपाईँलाई लक्ष्य नजिक पुर्याउन मद्दत गर्दछ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूका लागि आज सृजनात्मक र बौद्धिक काममा सफलता मिल्ने सम्भावना रहेको छ, जसले तपाईँलाई सन्तुष्टि दिनेछ। अध्ययन र नयाँ कुरा सिक्ने इच्छा बढ्नेछ। मीन राशिको चन्द्रमाको प्रभावले आर्थिक लाभको अवसर देखिनेछ भने परिवारसँग रमाइलो समय बित्नेछ। स्वास्थ्य राम्रो रहनेछ। आत्मबल पनि बढ्नेछ। प्रेम सम्बन्धमा नजिकपन बढ्नेछ। सन्तानबाट खुसी मिल्न सक्नेछ। आजको दिनले तपाईँलाई मानसिक र भावनात्मक रूपमा सन्तुष्ट बनाउने सम्भावना रहेको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशिका व्यक्तिहरूका लागि आज घर परिवारमा ध्यान दिनुपर्ने अवस्था रहेको छ। मन अलि अस्थिर हुन सक्ने भएकाले निर्णय लिन हतार नगर्नु राम्रो हुनेछ। काममा केही ढिलाइ हुन सक्छ, तर धैर्यता राखेर अघि बढेमा सुधार हुनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। स्वास्थ्यमा ध्यान दिन आवश्यक छ। साथीभाइसँग भेटघाट हुनेछ। प्रेम सम्बन्ध सामान्य अवस्थामा रहनेछ। आज सोच विचार गरेर अघि बढेमा अनावश्यक समस्या टाढ्न सकिने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशिका व्यक्तिहरूका लागि आज संवाद र सम्बन्ध सुधार हुने सम्भावना रहेको छ, जसले व्यक्तिगत र व्यावसायिक जीवन दुवैमा सकारात्मक प्रभाव पार्नेछ। सानो यात्राको योग पनि रहेको छ। काममा सफलता मिल्ने ग्रहगोचर रहेको छ। आर्थिक पक्ष राम्रो रहनेछ भने परिवारबाट तपाईँले सहयोग पाउनुहुनेछ। स्वास्थ्य सामान्य रहनेछ र आत्मविश्वास पनि बढ्नेछ। आज आएको अवसरलाई सही रूपमा उपयोग गर्न सकेमा भविष्यका लागि राम्रो मार्ग खुल्न सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफल बारे जानकारी सँगै अब लागू आजको साइत विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा तुला राशिमा रहनेछन्। त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो रहनेछ। आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला। राशिफल बारे जानकारी सँगै अब लागू आजको साइत विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा तुला राशिमा रहनेछन्। त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो रहनेछ। आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नु होला। आज पश्चिम, पूर्व र उत्तर तर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नु भएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात् शुभ लाभादी बेला बिहानमा 5:07 छ बजेर 51 मिनटसम्म चर बेला रहनेछ। बिहानमा 6:51 8:35 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो रहनेछ। बिहानमा 8:35 10:19 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम, यसरी गर्न छुटेका खातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 10:19 मध्याहमा 12:00 बिहानमा 10:19 मध्याहमा 12:03 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्मयात्रा पनि नगर्दा राम्रो हुनेछ। मध्याहमा 12:03 दिनमा 1:46 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। दिनमा 1:46 3:30 रोग बेला रहनेछ। दिनमा 3:30 5:14 उद्योग बेला रहनेछ। दिनमा 5:14 6:58 समय फेरि चर बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रि तर्फ लागौ। साँझमा 6:58 8:14 लाभ बेला रहनेछ। साँझमा 8:14 राति 9:30 अमृत बेला रहनेछ। राति 9:30 10:40 काल बेला, राति 10:40 12:03 शुभ बेला रहनेछ। राति 12:03 1:19 रोग बेला रहनेछ। राति 1:19 2:35 उद्योग बेला रहनेछ। राति 2:35 3:51 चर बेला रहनेछ भने राति 3:51 भोलि बिहानमा 5:07 समय फेरि लाभ बेला रहनेछ। यसमा चरभन्दा शुभ, शुभभन्दा लाभ बेला राम्रो रहनेछ। लाभ बेला भन्दा अमृत बेला राम्रो रहेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला। काली बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय बिहानमा 10:30 मध्याहमा 12 बजेसम्मको समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठुलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 MHz सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो।
3: बाफ्रे,
2: अब चाहिँ के हुने हो?
4: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यस्तै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सफलता स्टुडियो टाइम।

0: नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। पोखरा महानगरको बेरुजू 3 अर्ब 59 करोड़ नाग्यो, वित्तीय सुशासनमा गम्भीर प्रश्न उठ्यो। राजधानी र पर्यटकीय राजधानी पोखराबीच सहकार्य बढ़ाउने सफल फेवतालमा डुंगा र कायक व्यवस्थित गर्न 19 बजे निर्देशन। कास्की लोकदोरी व्यवसायी संगठन अध्यक्षमा होम गुरूङ चयन, देशभर करिब 10,000 भाल एन्टिभाइरबीच खोप मौजदात रहेको सरकारको दावी। राष्ट्रपाका केन्द्रीय सदस्यहरूको मत परिणाम सार्वजनिक, सबैभन्दा धेरै मत डाक्टर सोनी वाग्रेलाई, प्रत्यक्ष निर्वाचित कार्यकारी नेपालका लागि घातक हुन सक्ने रविन्द्र मिश्रको चेतावनी। दीर्घकालीन प्रतिका सबै परियोजना कर्जामा ब्याज पूँजीकरण गर्ने बाटो खुल्ला, तनहुँका 10 पालिकाद्वारा 7 अर्ब 78 करोड़ बजेट सहित नीति तथा कार्यक्रम प्रस्तुत। र फिफाद्वारा एन्फा निलम्बन भइसके, नेपालको फुटबलको भविष्य अन्यलमा। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 81-82 प्रतिवेदनले पोखरा महानगरपालिकाको वित्तीय व्यवस्थापन र सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। प्रतिवेदन अनुसार महानगरको कुल बेरुजू 3 अर्ब 59 करोड़ 40,49,000 रूपियाँ पुगेको छ भने चालू वर्ष मात्रै 21 करोड़ 8,29,000 रूपियाँ बेरुजू थपिएको छ। महानगरले गत वर्षसम्मको बेरुजू मध्ये 12,58,93,000 रूपियाँ मात्र फर्स्युट गर्न सकेको छ। यस वर्ष 15 अर्ब 21 करोड़ 23 लाख रूपियाँको कारोबार मध्ये 13 अर्ब 17 करोड़ 84 लाख रूपियाँको मात्र लेखा परीक्षण गरिएको छ। प्रतिवेदनले 2082 भदौ 24 गते महानगरमा भएको आगजनी तथा तोडफोड़का कारण 2 अर्ब 3 करोड़ 39 लाख रूपियाँ बराबरको कारोबारको लेखा परीक्षण हुन नसकेको जनाएको छ। कागजात र श्रेष्ठता नष्ट हुँदा ठूलो रकम परीक्षण बाहिर रहेको उल्लेख गरिएको छ। यस वर्ष थपिएको बेरुजू मध्ये 3 करोड़ 82 लाख रूपियाँ असुल गर्नुपर्ने, 6 करोड़ 70 लाख रूपियाँ नियमित गर्नुपर्ने तथा 9 करोड़ 24 लाख रूपियाँ बराबरको खर्चमा आवश्यक प्रमाण कागजात नभएको पाइएको छ। साथै 1 करोड़ 30 लाख रूपियाँ पेस्की बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ। महालेखाले महानगरको सम्पत्ति अभिलेखीकरण कमजोर रहेको ल्याएको छ। खरिद गरिएका ल्यापटप, प्रिन्टर, फर्निचर तथा सवारी साधनको एकीकृत अभिलेख नराखिएको तथा मरमत खर्चमा समेत पारदर्शिता नदेखिएको प्रतिवेदनमा उल्लेख छ। यस्तै 2085 योजना मध्ये 56% योजना 5 लाख रूपियाँ भन्दा कम बजेटका रहेको पाइएको छ। महालेखाले यस्ता साना तथा वितरण मुखी योजनाले दीर्घकालीन प्रतिफल नदिने भन्दै योजना छनौटमा सुधार गर्न सुझाव दिएको छ। महानगरको आन्तरिक आय वृद्धि गर्ने कमजोर देखिएको छ। गत वर्षको तुलनामा आन्तरिक आय 1.44% मात्र बढ़ेको छ। उपप्रमुखसँग महिला कार्यक्रम अन्तर्गत लगानी गरिएका ऋण मध्ये 3 करोड़ 3 लाख रूपियाँ भन्दा बढ़ी रकम असुल हुन नसकेको प्रतिवेदनले जनाएको छ। महालेखा परीक्षकले कानून पालना, बजेट अनुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण, राजस्व व्यवस्थापन तथा विकास आयोजनाको गुणस्तर सुधारमा विशेष ध्यान दिन महानगरलाई निर्देशन दिएको छ। गण्डकी प्रदेश प्रमुख दिलराज भट्ट र बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा बीच बिहिबार पोखरा स्थित प्रदेश प्रमुख निवासमा भेटवार्ता भएको छ। अन्तर प्रदेश भ्रमणका क्रममा गण्डकी आउनुभएका गण्डकी प्रदेश प्रमुख देवकोटा र उहाँकी धर्मपत्नीलाई गण्डकी प्रदेश प्रमुख भट्टले निवासमा भेट गर्नुभएको हो। भेटका क्रममा मुलुकको राजधानी रहेको बागमती प्रदेश र पर्यटकीय राजधानी पोखरा रहेको गण्डकी प्रदेश बीच सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सहयोग र सहकार्य विस्तार गर्नुपर्नेमा दुवै प्रदेश प्रमुखले जोड़ दिएका छन्। छलफलमा प्रदेश प्रमुख ले आफ्नो प्रदेशको अवस्था, विकासका गतिविधि तथा प्रशासनिक अनुभव बारे विचार आदान प्रदान गरेका थिए। प्रदेशबीच भएका छलफल अभ्यासहरूको अनुसरण गर्ने, प्रदेश प्रमुख कार्यालयका कार्य सम्पादन र अनुभवहरू साटासाट गर्ने विषयमा समेत कार्यकारी भएको गण्डकी प्रदेश प्रमुख सचिवालयले जनाएको छ। उनीहरूले प्रदेश संस्थाहरूको संस्थागत विकास र मर्यादा अभिवृद्धिका लागि संविधानको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गरे। भेट तथा स्वागत कार्यक्रममा गण्डकी प्रदेश प्रमुख कार्यालयका सचिव विजय राणा, प्रमुख स्वकीय सचिव रंजन अधिकारी, उपसचिव द्वय रमेश्वर अर्याल र प्रवीण पौडेल, लेखा अधिकृत युवराज पौडेल र तथा बागमती प्रदेश प्रमुख कार्यालयका स्वकीय सचिव थानेश्वर नेपाने लगायतको उपस्थिति रहेको थियो। सो अवसरमा बागमती प्रदेश प्रमुख देवकोटाले गण्डकी प्रदेश प्रमुख भट्टराई बागमती प्रदेश भ्रमणको निमन्त्रणा दिएका थिए। गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्सेसको आयोजनामा एघारौं संस्करणको जीसीआईएसआईटी एक्सपो लामाचौरमा शुरू भएको छ। दुई दिनसम्म सञ्चालन हुने एक्सपोले उद्घाटन पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विष्णुप्रसाद तिवारीले गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै उपकुलपति तिवारीले सूचना तथा प्रविधिको तीव्र विकाससँगै यसको प्रयोगबारे नागरिक सचेतना हुनुपर्नेमा जोड़ दिए। यस्ता एक्सपोले प्रविधिका नवीनतम विकास र प्रयोगबारे जानकारी दिने भएकोले विद्यार्थी तथा सर्वसाधारणका लागि उपयोगी हुने बताउनुभयो। उहाँले सूचना प्रविधिको क्षेत्रमा गण्डकी कलेजका विद्यार्थीको सक्रियता र क्षमताको प्रशंसा गर्नुभयो। कार्यक्रममा गण्डकी बोर्डिङ स्कूल तथा कलेजका प्राचार्य रविप्रसाद बरालले कलेजले प्रविधि मैत्री कार्यक्रमलाई निरन्तरता दिएकोमा खुशी व्यक्त गर्दै यसले विद्यार्थीको सृजनशीलता र मेहनतलाई उजागर गरेको बताए। पोखरा इन्जिनियरिङ कलेजका प्रमुख सोम गुरूङले यस्ता कार्यक्रमको प्रबन्धनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे। कलेजका प्राचार्य डाक्टर विश्वयुधिर पौडेल घरतीले विद्यार्थीको सर्वाङ्गिक विकासका लागि कलेज निरन्तर क्रियाशील रहेको बताए। कार्यक्रम संयोजक इन्जिनियर रञ्जन अधिकारीका अनुसार सफ्टवेयर इन्जिनियरिङ तथा सूचना प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले एक्सपो आयोजना गरिएको हो। एक्सपोमा कृत्रिम बौद्धिमत्ता, रोबोटिक्स, सफ्टवेयर प्रदर्शन, कोडिङ प्रतिस्पर्धा, हार्डवेयर शोकेस लगायतका गतिविधि समेटेका छन्। प्रदर्शनीमा विद्यार्थीले तयार पारेका सूचना तथा प्रविधि सम्बन्धी एघारवटा परियोजना स्थल राखिएका छन्। उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। यस्तै एक्सपोको अवसरमा आयोजित हाजिर जवाब प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको कलेजले जनाएको छ। एक्सपो शुक्रबारसम्म सञ्चालन हुनेछ। जिल्ला प्रहरी कार्यालय कास्की तथा माताहतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूले जेठ महिनामा सम्पादन गरेका कार्यहरूको मूल्यांकन आधारमा वडा प्रहरी कार्यालय रामबजारमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक दुर्गा कुमार योञ्जन उत्कृष्ट प्रहरी घोषित भएका छन्। प्रहरी वरिष्ठ नायब निरीक्षक योञ्जनले सम्पादन गरेको कार्य उत्कृष्ट रहेको ठहर भएपछि उनको कार्य सम्पादनको उच्च मूल्यांकन गर्दै 2083 साल जेठ महिनाको उत्कृष्ट प्रहरी बेस्ट पुलिस अफ द मन्थका रूपमा पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उत्कृष्ट कार्य सम्पादन, व्यावसायिक दक्षता तथा सेवा प्रवाहमा देखाएको सक्रिय योगदानको कदर स्वरूप उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक महिना उत्कृष्ट प्रहरी छनौट गर्दै आएको छ। कास्की जिल्लाका तालहरूमा असुरक्षा बढेसँगै जल पर्यटन व्यवसायलाई जिल्ला प्रशासन कार्यालय कास्कीले 19 बुधे निर्देशन जारी गरेको छ। प्रशासनले डुंगा काइकिङ तथा सर्फिङ बोटहरू सञ्चालन गर्दा अप्नाउनु पर्ने सुरक्षा सावधानी र कानूनी प्रक्रियाका विषयमा निर्देशन दिएको हो। धेरै व्यवसाय अहिले दर्ता बिना सञ्चालन भएको गुनासो बढ़न थालेको छ। व्यवसाय बीचमै मूल्य सूचीमा एकरूपता नभएको, बीमा नगरिएको र सुरक्षा मापदण्ड नअपनाइए व्यवसाय सञ्चालन गर्दा दुर्घटना हुने गरेको जनगुनासो बढ़ेपछि निर्देशन जारी गर्नु परेको हो। प्रदर्शनले जनाएको छ, जल पर्यटनसँग सम्बन्धित व्यवसायहरू अनिवार्य रूपमा सम्बन्धित निकायमा दर्ता तथा नवीकरण गरेर मात्र सञ्चालन गर्न प्रशासनले सचेत गराएको छ। सेवा प्रवाही ग्राहीले सेवा प्रदान गर्दा अनिवार्य रूपमा बिल बीजक उपलब्ध गराउन भनिएको छ। व्यवसायीले सबै सेवाग्राही लगाएलाई लाइफ ज्याकेट अनिवार्य गर्न निर्देशन दिएको छ। लाइफ ज्याकेट बिना डुंगा काइकिङ तथा सर्फिङ गर्ने पूर्ण रूपमा रोक लगाइएको छ भने 16 वर्ष मुनिका बालबालिकालाई अभिभावक बिना वा एक्लै काइकिङ र सर्फिङ गर्न दिन नपाइने नियम जारी गरिएको छ। हालको मनसून र मौसम परिवर्तनलाई मध्यनजर गर्दै दिउँसो 2 बजेपछि मौसम सामान्य भएको अवस्थामा बाहेक डुंगा काइकिङ र सर्फिङ सञ्चालन नगर्न आदेश दिएको छ। प्रतिकूल मौसममा सञ्चालन गर्नु परेमा सुरक्षाकर्मीसँग समन्वय गर्नुपर्ने र साँझ 6 बजेपछि जल पर्यटन सम्बन्धी व्यवसायहरू अनिवार्य रूपमा बन्द गर्ने निर्देशन दिएको छ। व्यवसाय तथा सञ्चालकहरूले धूम्रपान, मद्यपान र लागू पदार्थ सेवन गर्न पाउने छैनन् भने सेवाग्राहीले पनि मद्यपान तथा लागू औषध सेवन गरेको शंका लागेमा सेवा उपलब्ध नगराउन भनिएको छ। सेवा प्रदायकले सेवा शुरू गर्नु अघि ग्राहकलाई चलाउने तरिका, सम्भावित समस्या समाधानका उपाय र सुरक्षित क्षेत्रबारे जानकारी गराउनु पर्नेछ। सेवा अवधिभर व्यवसायले सेवाग्राहीको निरन्तर निगरानी राख्नु पर्नेछ र समस्या परेमा तत्काल सहायता उपलब्ध गराउनु पर्नेछ। सञ्चालनमा रहेका बोटहरूको संख्या अनुसार सेवाग्राहीको अनिवार्य बीमा गराउनु पर्नेछ। दुर्घटना भएमा घाइतेको सम्पूर्ण जिम्मेवारी सेवा प्रदायक कम्पनीकै हुनेछ र घाइतेलाई तत्काल अस्पताल पुर्याउने अवस्था मिलाउनु पर्नेछ। प्रशासनको निर्देशन अनुसार दुर्घटनाको अवस्थामा फेवतालमा खटिएको शस्त्र प्रहरी बलले रेस्क्यू टोली वा सुरक्षा टावर तत्काल खबर गर्नुपर्ने सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले जानकारी दिनुभएको छ। बाल बालिकाको शिक्षा र वातावरण संरक्षणलाई सँगसँगै अघि बढ़ाउँदै आएको बाबा फाउन्डेशन नेपालले पोखरा महानगरपालिका चार गैरापाटन स्थित नवीन माध्यमिक विद्यालय करिब 350 विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ। फाउन्डेशनले कापी कलम पेन्सिल रेजर इस्ट डस्टबिन जाली सहितको भलिबल तथा फुटबल वितरण गर्दै विद्यार्थीलाई अध्ययनसँगै सरसफाई र वातावरण संरक्षण प्रति सचेत बन्न आग्रह गरेको हो। कार्यक्रममा फाउन्डेशनका अध्यक्ष दिलीप राज श्रेष्ठले संस्थाले विगत दुई दशकदेखि बाल बालिका र वातावरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउँदै स्वच्छ हराभराका पोखरा अभियान मार्फत पोखरालाई सफा हरियाली र वातावरण मैत्री शहरका रूपमा विकास गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो। उहाँले पर्यटनको राजधानीका रूपमा परिचित पोखराको दिगो विकासका लागि स्वच्छ वातावरण अपरिहार्य रहेको उल्लेख गर्दै नयाँ पुस्तामा वातावरणीय चेतना विकास गर्न विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। बाल बालिकामा आजसम्म वातावरण संरक्षणको संस्कार विकास गर्न सकियो भने भविष्यमा पोखरा अझ सुन्दर र व्यवस्थित बन्न सक्छ। पोखरा चारका वडाध्यक्ष देवकृष्ण पराजुलीले सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी गरिएको सहयोगले शैक्षिक वातावरण सुधार्न मदत पुग्ने विश्वास व्यक्त गर्दै सामाजिक उत्तरदायित्व निर्वाहमा बाबा फाउन्डेशनले उदाहरणीय भूमिका खेलेको बताउनुभयो। उहाँले यस्ता सामाजिक संस्थाको सहकार्यले विद्यालयको शैक्षिक वातावरण सुधार्न र विद्यार्थीमा सकारात्मक ऊर्जा थप्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। विद्यालयका प्रधानाध्यापक शिरोमणि लामिछानेले विद्यालयका विद्यार्थीलाई आवश्यक शैक्षिक तथा खेलकुद सामग्री उपलब्ध गराएकोमा फाउन्डेशनप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले विद्यार्थीको मनोबल बढ़नुका साथै सिकाइस प्रक्रियामा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। कार्यक्रममा फाउन्डेशनका उपाध्यक्ष कमल पौडेल अथक कोषाध्यक्ष दीपक अधिकारी सदस्य श्रीराम घिमिरे भूपेन्द्र गिरी लगायतले बोल्नुभएको थियो। पोखरामा स्थापित बाबा फाउन्डेशन नेपाल गैर सरकारी तथा गैर माफामूलक संस्था हो। संस्थाले बाल बालिकाको गुणस्तरीय शिक्षामा पहुँच विस्तार बाल अधिकार प्रबन्धन शैक्षिक सामग्री वितरण तथा वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाको स्वच्छ हराभरा पोखरा अभियान पोखरालाई सफा हरियाली र वातावरण मैत्री शहर बनाउने उद्देश्य सहित सञ्चालन भइरहेको छ। लोकदोरी रेस्टुरेन्ट व्यवसायको भेलाले बिहिबार भोम गुरूङको अध्यक्षतामा कास्की लोकदोरी व्यवसाय संघ गठन गरेको छ। व्यवसायको हकितमा स्थापित समितिको पहिलो भेलाले पाँच सदस्य रहेको समिति गठन गरेको हो। संघको सचिवमा तेज तालिसे, कोषाध्यक्षमा विशाल मगर, सदस्यमा करिश्मा बराल र नौजङ गुरूङ रहेका छन्। कास्की लोकदोरी व्यवसाय संघका राणाघारे दोहोरी साँझ, फेवादोरी, झलकोट दोहोरी साँझ, मान्द्र दोहोरी, विशाल दौतरी, एवान गाउँ शहर दोहोरी, साइनो दोहोरी नाचघर, गामबेसी दोहोरी, सफल विश्वनी दोहोरी, भन्जाङ रिदम दोहोरी साँझ, आँधी खोला दोहोरी, सातताल दोहोरी, ससुराल दोहोरी, तालबाराई दोहोरी गरी 15 दोहोरी आबद्ध रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल देशभर करिब 10,000 भायल एन्टी रेबिज खोप मौजात रहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार केन्द्रीय प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालका भण्डारमा हाल 10,011 भायल एन्टी रेबिज खोप उपलब्ध छ। उनले विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भायल एन्टी रेबिज खोप प्राप्त भइसकेको र थप 4,500 भायल खोप आगामी केही दिनभित्र प्राप्त हुने सुनिश्चित भएको जानकारी दिनुभयो। देशभर रेबिज रोकथाम तथा उपचार सेवाको निरन्तरता सुनिश्चित गर्न मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल अघि बढ़ाएको जनाएको छ। मन्त्रालयले स्थानीय तहलाई कुकुर तथा अन्य जनावरको टोकाई व्यवस्थापन तथा आवश्यक खोप सेवाको सहजीकरण गर्न समेत अनुरोध गरेको छ। उपलब्ध खोपको व्यवस्थित वितरण तथा व्यवस्थापन मार्फत सेवा प्रवाहलाई निरन्तरता दिन सम्बन्धित निकायसँग नियमित समन्वय भइरहेको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा रहेको करिब 40 दिनलाई पुग्ने एन्टी रेबिज खोप मौजात रहेको छ। स्वास्थ्य सेवा विभाग मार्फत नियमित खरिद प्रक्रिया सम्पन्न भएपछि खोप आपूर्ति प्रणाली पूर्ण रूपमा नियमित हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ। जल विद्युत आयोजनाको हब बन्दै गएको गण्डकी प्रदेशमा पर्ने लम्जुङको यति बेला विद्युत उत्पादन बढ़न थालेको छ। पर्याप्त पानी अभावमा विद्युत उत्पादनमा कमी आइरहेको, त्यहाँको विभिन्न आयोजनामा वर्षा लागेपछि नदी नालामा पानीको भाव बढ़न थालेपछि विद्युत उत्पादन बढ़न थालेको हो। बेसर नगरपालिका एक दालालमा रहेको जिल्लाको पहिलो 70 मेगावाट क्षमताको मध्य वर्षाङ जलविद्युत आयोजना केन्द्रमा पनि विद्युत उत्पादन बढ़ेको छ। केन्द्रको आयोजना प्रमुख तारादत्त भट्टका अनुसार मनसाङ नदीमा आयोजनाका लागि पानी पर्याप्त नहुँदा हिउँदमा बिजुली उत्पादन कमी भइरहेको थियो। पानी प्राप्त हुन थालेपछि करिब 15 दिन अघिदेखि पूरै क्षमतामा बिजुली उत्पादन भइरहेको उहाँले बताउनुभयो। यस अभावमा पानीको अभावले हिउँदमा 26-27 मेगावाट मात्र उत्पादन हुँदै आएकोमा वर्षा लागेसँगै विस्तारै आयोजनाले आफ्नै क्षमतामा बिजुली उत्पादन गरिरहेको उहाँले जानकारी दिनुभयो। यस्तै मर्साङदी गाउँपालिका 8 स्थित भुलबुलेमा रहेको 50 मेगावाट क्षमताको माथिल्लो मर्साङदी जलविद्युत आयोजनाको उत्पादन समेत बढ़न थालेको आयोजना कार्यालयले जनाएको छ। सशस्त्र प्रहरी बल नेपालले मुलुकभर विपद व्यवस्थापन तथा प्रतिकारलाई प्रभावकारी बनाउन 168,000 भन्दा बढ़ी विपद सूचक स्वयंसेवक परिचालन गरेको छ। बिहिबार आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता एवं सशस्त्र प्रहरी महानिरीक्षक नेत्रबहादुर कार्कीले संगठनको विपद व्यवस्थापन रणनीति र हालसम्मको प्रयास बारे जानकारी दिनुभयो। उहाँका अनुसार सूचीकृत स्वयंसेवकहरूको विपद सम्बन्धी सूचना संकलन, जोखिम पहिचान तथा प्रतिकार योजना निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। प्रधान कार्यालय तथा जिल्ला स्थित कार्यालयहरूले नियमित रूपमा ऱ्यान्डम स्याम्पलिङ मार्फत स्वयंसेवकहरूसँग सम्पर्क र समन्वय गर्दै आएको बताउनुभयो। स्वयंसेवकबाट प्राप्त सूचनाका आधारमा सशस्त्र प्रहरीले विपद प्रतिकार योजना थप प्रभावकारी बनाउने दावी गर्नुभयो। तराई क्षेत्रमा हुने बाढ़ी तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै अस्थायी र स्थायी प्रकृतिका विपद प्रतिकार भेष समेत स्थापना गरिएको जनाइएको छ। प्रवक्ता कार्कीका अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय विपद कार्य संचालन केन्द्र लगायतका निकायसँग सशस्त्र प्रहरीका कर्मचारीले 24 घण्टा समन्वय गरिरहेका छन्। विपदको समयमा समुदाय नै पहिलो उद्धारकर्ता हुने भएकोले सामुदायिक चेतना र पूर्व तयारीका विषयमा जोड़ दिएको उहाँले बताउनुभयो। जलजन्य विपदको तुलनामा आग लागि नियन्त्रणका विषयमा कम चर्चा हुने गरेको जनगुनासोप्रति ध्यानकर्षण भएको उल्लेख गर्दै उहाँले प्राप्त सुझावका आधारमा आगामी तयारीमालाई थप पर्ने बताइएको छ। सुन्दै हुनुहुन्छ रेडियो सपक्तामा खबर सँगालो। अब एकैछिन विश्रामको पालो।
1: के हेरेर टोलाए कि अहो, कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ?
2: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052121750, 98251

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिका हामीलाई सम्झनुहो।
4: संपर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5-0 किलोमीटर, प्रोपराइटर मिनराज खड्का, फोन नंबर 061-535-651। सम्झनु है, नव विद्या सदन स्टेशनरी, 0 किलोमीटर 5, पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोनन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
2: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नव मोडर्न फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98-460-20-127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
6: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
7: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
6: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
8: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
9: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
10: समस्या शरीरमा होइन दाइ, तपाईँ हाम्रो सोचमा छ।
6: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
11: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
12: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: हेलो,
15: हजुर सन्चै, कस्तो छ हजुरलाई?
16: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
14: बरु तालिम लिन कहाँ पठाउने होला, रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
16: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
14: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
17: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
14: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
17: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
14: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्सको बिचमा।
17: फोन नम्बर 061-587-915।
18: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
19: मेरी आमै नि, घर बनाउन लाग कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल, ढोका, अजल गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
18: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियौ, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
1: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
20: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
21: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161 541 9 85 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161 525 9 4 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
22: रामुलाई किन स्कूल नपठाएको मैले दाई?
23: काममा अलि सघाउँछ कि भनेर नि।
22: होइन दाई, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बालश्रमको अन्त्य गरौं।
24: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
25: एक किसिमको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टीको जारी महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको नतिजा सार्वजनिक भएको छ। प्रकाशित नतिजा अनुसार खुल्ला केन्द्रीय सदस्यमा अर्थमन्त्री समेत रहेका डाक्टर स्वर्णिम वाग्लेले सर्वाधिक 2607 मत पाएका छन् भने महिला नेत्री सुविधा गौतमले 2594 मत पाएकी छन्। खुल्लातर्फ 35 केन्द्रीय सदस्यहरूमा डाक्टर स्वर्णिम वाग्ले, सुविता गौतम, शिशिर खनाल, सागर ढकाल, तोसीमा कार्की, रञ्जु दर्शना, मनिष झा, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, विपिन आचार्य, रमेश परसाई, विराज भक्त श्रेष्ठ, निशा डाँगी, इन्दिरा रानामगर, गणेश पराजुली र जगदीश खरेल, पुकार बम, प्रमोद नेउपाने, यज्ञमणि नेउपाने, सस्मित पोखरेल, राजुनाथ पाण्डे, रिमा विश्वकर्मा, असीम शाह, खगेन्द्र सुनार, राजीव खत्री, समीक्षा बासकोटा, गणेश कार्की, जगदीश खरेल दोलखा, लिमिया अधिकारी, शिशिर श्रेष्ठ, क्रान्ति शिखा दिताल, आशिका तामाङ, सुदीप ढकाल, अनुष्का श्रेष्ठ, रोहन कार्की रहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता रविन्द्र मिश्रले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था नेपालको सन्दर्भमा घातक हुन सक्ने भन्दै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीलाई यसबारे गम्भीर रूपमा सोच्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल मार्फत यस्तो आफ्नो धारणा सार्वजनिक गर्दै मिश्रले नेपालको हकमा कुनै पनि अवस्थामा प्रत्यक्ष निर्वाचित कार्यकारीको बाटोमा जान नहुने खर्चमा आपुगेको बताएका छन्। उनले विशेष गरी राष्ट्रस्था पनि नचाहने र सर्वशक्तिमान प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री पनि चाहने व्यवस्था उपयुक्त नहुने तर्क गरेका छन्। मिश्रले राष्ट्रपाका नेताहरूलाई लक्षित गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थाको प्रभाव र परिणामबारे पर्याप्त अध्ययनता बहस गर्न सुझाव दिएका छन्। उनले बजेट प्रस्तुतिका बेला प्राविधिक पक्ष नबुझी समर्थन गरे जस्तै संवेदनशील संवैधानिक विषयमा हतारमा निष्कर्षमा नपुग्न आग्रह गरेका छन्। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थाका दीर्घकालीन असरबारे समयमै बुझ्न नसके त्यसको परिणाम गम्भीर हुन सक्ने चेतावनी समेत दिएका छन्। मिश्रले यो अभिव्यक्ति पछिल्लो समय शासन प्रणाली र संवैधानिक व्यवस्थाबारे भइरहेको बहसका बीच दिएका हुन्। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने प्रस्ताव पारित गरेको विषयमा आम जनता पार्टीले गम्भीर आपत्ति जनाएको छ। आजपाले उक्त निर्णय तत्काल फिर्ता लिएर पुनरावलोकन गर्न राष्ट्रपतिलाई आग्रह गरेको छ। आजपा प्रवक्ता तिलक थापा मगरले बिहिबार जारी गरेको विज्ञप्तिमा विविधता र असमानताले भरिएको नेपाली समाजमा संघीयता लामो संघर्ष र त्याग र बलिदानबाट प्राप्त उपलब्धि भएकाले त्यसको महत्वलाई नजरअन्दाज नगर्न राष्ट्रपतिलाई सचेत गराएको छ। विज्ञप्तिमा संघीयता कार्यान्वयनका क्रममा देखिएको कमजोरी सुधार्ने, संरचनालाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिएको छ। प्रदेशसभालाई बलियो बनाउनुको साटा खारेज गर्ने प्रस्ताव पारित गर्नु राष्ट्रपतिकै लागि पनि प्रत्युत्पादक हुने आजपालेको ठहर छ। आजपाले राष्ट्रपतिले निर्वाचनका बेला व्यक्त गरेको राजनीतिक प्रतिबद्धता विपरीत अहिले संघीयता कमजोर बनाउने दिशामा अघि बढ़ेको आरोप लगाएका छन्। चुनावका क्रममा संघीयतालाई सुदृढ बनाउने प्रतिबद्धता जनाएका जनमत प्राप्त गरे पनि त्यसको विपरीत निर्णय गर्नु जनादेशको अपमान रहेको विज्ञप्तिमा उल्लेख छ। राज्यपालले प्रदेशसभा खारेजी सम्बन्धी निर्णय पुनर्विचार गरी संघीय संरचनालाई थप प्रभावकारी बनाउने दिशामा अघि बढ्नुपर्ने आजपाले आग्रह गरेको छ। अब आर्थिक समाचार तर्फका दसवटै स्थानीय तहले आगामी आर्थिक वर्ष 2083-84 लागि करिब 7 अर्ब 78 करोड 26 लाख बजेट सहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। जिल्लाका 10 मध्ये 8 वटा पालिकाले बुधबार तथा म्याग्दे गाउँपालिका र शुक्लागण्डिक नगरपालिकाले भने असार 8 गते बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। जिल्लाका सबै स्थानीय तहले गरी ₹7 अर्ब 78 करोड 26 लाख 20 हजार 873 को बजेट प्रस्तुत गरेका छन्। त्यसमध्ये ब्यास, शुक्लागण्डिक, भानु र भिमात गरी 4 नगरपालिकाले ₹4 अर्ब 11 करोड 93 लाख 45 हजार 24 र 6 गाउँपालिकाले ₹3 अर्ब 63 करोड 32 लाख 75 हजार 849 को बजेट प्रस्तुत गरेका छन्। दीर्घकालीन प्राकृतिका सबै परियोजनाको कर्जामा ब्याज पूँजीकरण गर्ने बाटो खुल्ला भएको छ। नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै यो व्यवस्था गरेको हो। यो कदमसँगै लामो समयसम्म निर्माण चरणमा रहने र ढिलो प्रतिफल दिने परियोजनाका लगानीकर्तालाई राहत मिलेको छ। यसअघि ब्याङ्कले तोकेको ग्रेस अवधि सकिएपछि परियोजनाको उत्पादन शुरू नभए पनि ऋणीले अनिवार्य रूपमा ब्याज तिर्नुपर्ने बाध्यता थियो। अब भने व्यावसायिक उत्पादन र सञ्चालनबाट नगद प्रवाह नहुँदासम्मको अवधिको ब्याजलाई ऋणमै जोडेर पूँजीकरण गर्न सकिने व्यवस्था राष्ट्र ब्याङ्कले जनाएको छ। राष्ट्रियताका लागि राष्ट्र ब्याङ्कले दीर्घकालीन परियोजना भन्नाले परियोजनाको व्यावसायिक सञ्चालन वा उत्पादनबाट नगद प्रवाह शुरू हुन कम्तीमा 2 वर्ष लाग्ने परियोजना भनेर परिभाषित समेत गरेको छ।

विदेशको समाचार, इरानसँगको युद्धका कारण बढ्दो सैन्य खर्च व्यवस्थापन तथा व्हाइट हाउसले अमेरिकाको कंगोसँग 87 अर्ब 60 करोड़ अमेरिकी डलरको अतिरिक्त बजेट माग गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान नीति तथा युद्ध व्यवस्थापनलाई लिएर कंग्रेसले विवाद चर्किरहेको बेला आएको यो प्रस्तावले नयाँ राजनीतिक बहस सिर्जना गरेको हो। व्हाइट हाउसको व्यवस्थापन तथा बजेट कार्यालयले बुधबार कंग्रेसलाई पठाएको पत्रमा इरानसँग सम्बन्धित अपरेशन एपिक फ्यूरीका तत्काल आवश्यकता सहित अफ्रिकामा फैलिएको इबोला प्रकोप नियन्त्रण र अमेरिकी किसानलाई सहयोग गर्न अतिरिक्त बजेट आवश्यक रहेको उल्लेख गरेको छ। प्रस्तावित रकम मध्ये करिब 70 अर्ब डलर रक्षा मन्त्रालयका लागि छुट्याएको छ। यो रकम सैन्य तयारी, सैनिक कर्मचारीको खर्च, युद्धका क्रममा प्रयोग भएका हतियार तथा सामग्रीको पुनः भण्डारण, सञ्चालन खर्च तथा गोप्य कार्यक्रम सञ्चालनमा खर्च गरिने जनाएको छ। अतिरिक्त बजेट प्रस्तावमा अमेरिकी किसानलाई सहयोग गर्न 11 वटा डलर तथा अफ्रिकामा फैलिएको इबोला प्रकोप नियन्त्रणका लागि 1 अर्ब 40 करोड़ डलर नियोजन गर्न प्रस्ताव गरिएको छ। यस्तै वाशिङटन डीसी तथा आसपासका क्षेत्रमा पुनर्निर्माण र पूर्वाधार आयोजनाका लागि 50 करोड़ डलर तथा न्यूयोर्क स्थित पेन स्टेशनको नवीकरण कार्य सम्पन्न गर्न थप 1 अर्ब डलर माग गरिएको छ। इरानसँगको युद्धप्रति जनसमर्थन कमजोर बन्दै गएको बेला यो खर्च प्रस्तावले कंग्रेसमा कड़ा चुनौती सामना गर्नुपर्ने देखिएको छ। दुवै दलका केही सांसदहरूले युद्ध सम्बन्धी थप खर्चप्रति असन्तुष्टि जनाउँदै आएका छन्। अब खेलकुदको समाचार, विश्वकप फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबल क्षेत्रमा गम्भीर तरंग उत्पन्न भएको छ। फिफा विधानको धारा 14 अन्तर्गत तेस्रो पक्षको हस्तक्षेप सम्बन्धी प्रावधान उल्लंघन भएको ठहर गर्दै गरिएको निलम्बनले नेपाली फुटबलको अन्तर्राष्ट्रिय भविष्य नै अन्यलमा परेको छ। फिफा काउन्सिलको ब्यूरोले एन्फामाथि विधानको गम्भीर उल्लंघन भएको निष्कर्ष निकाल्दै तत्काल लागू हुने गरी निलम्बनको निर्णय गरेको बताएको छ। 5 दशकभन्दा लामो एन्फाको इतिहासमा फिफाबाट निलम्बनमा परेको यो पहिलो घटना हो। निलम्बन लागू भएसँगै एन्फा यस अन्तर्गतका राष्ट्रिय टोली तथा नेपाली क्लबहरूले फिफा र एसियाली फुटबल महासंघ एएफसी अन्तर्गत सञ्चालन हुने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता, तालिम कार्यक्रम तथा गतिविधिमा सहभागिता जनाउन नपाउने भएका छन्। यसले नेपाली फुटबलको अन्तर्राष्ट्रिय उपस्थिति मात्र नभई फिफा तथा एएफसीबाट प्राप्त हुने आर्थिक सहायता, प्राविधिक सहयोग र विकास कार्यक्रम समेत प्रभावित हुने देखिएको छ। साथै नेपालका फिफा मान्यता प्राप्त रेफ्रीहरूले अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न नपाउने अवस्था सिर्जना भएको छ। एन्फा र सरकार बीचको विवाद गत वर्ष चैतमा केन्द्रीय निर्वाचनको विषयलाई लिएर चुलिएको थियो। तहगत निर्वाचन सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषदले दिएको निर्देशन एन्फाले पालन नगरेपछि परिषदले एन्फालाई 3 महिनाका लागि निलम्बन गरेको थियो। यद्यपि पछि उक्त निर्णय फुकुवा गरिएको थियो। अब फिफाले तत्काल तोकेको मापदण्ड तथा सुधारका शर्तहरू पूरा गरेपछि मात्रै एन्फामाथिको निलम्बन फुकुवा हुन सक्ने देखिन्छ। त्यसैले नेपाली फुटबलको भविष्य अब एन्फा सरकार र फिफाबीच हुने आगामी संवाद तथा समाधान प्रक्रियामा निर्भर रहनेछ। फिफा विश्वकप फुटबलमा गैराती सम्पन्न खेलमा समो ईको इक्वेडर र आइभरी कोस्ट विजयी भएका छन्। दुवै टोली नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल भएका छन्। चार पटकको उपविजेता विश्व विजेता जर्मनी गैराती इक्वेडरसँग पराजित भए पनि नकआउट चरणमा प्रवेश गरेको छ। जर्मनीले पहिलो खेलमा काउरा काओलाई 7-1 र दोस्रो खेलमा आइभरी कोस्टलाई 2-1 पराजित गरेको थियो। लगातार 2 जितपछि जर्मनीले 6 अङ्क जोडेर अन्तिम खेल अघि नै समूह शीर्ष स्थान सुनिश्चित गरिसकेको छ। त्यसकारण इक्वेडरसँग 2-1 हार्दा पनि जर्मनीको नकआउटको यात्रा प्रभावित भएन। आइभरी कोस्ट उपविजेता र तथा इक्वेडर उत्कृष्ट तेस्रो टोली मध्ये एक बन्दै अन्तिम स्वरमा पुगेका हुन्। अमेरिकाको न्यूयोर्क न्यूजर्सी रंगशालामा भएको खेलमा इक्वेडरले उपाधि दावेदार मानिने जर्मनीलाई 2-1 पराजित गर्दै महत्वपूर्ण 3 अङ्क हात पारेको हो। खेलको दोस्रो मिनटमै लेरोयो सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। तर 9 मिनटमा निल्सन एङ्कुलोले बराबरी गोल फर्काए। त्यसपछि खेलको 70 मिनटमा गोन्जालो प्लाटाले निर्णायक गोल गर्दै इक्वेडरलाई ऐतिहासिक जित दिलाए। अर्को खेलमा आइभरी कोस्टले कुराकाओलाई 2-0 हराउँदै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आइभरी कोस्टका लागि निकोलस पेपेले 7 र 64 मिनटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे। समूह चरण सकिँदा जर्मनी र आइभरी कोस्ट दुवैले समान 6-6 अङ्क जोडे। गोल अन्तर्गतका आधारमा जर्मनी समूह विजेता बनेको हो भने आइभरी कोस्ट उपविजेता समितिमा सीमित रह्यो। जर्मनीमाथिको जितसँगै 4 अङ्क पुर्याएको इक्वेडर समूहको तेस्रो स्थानमा रहे पनि उत्कृष्ट तेस्रो टोली मध्ये एक बन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भयो। कुराका हो भने 1 अङ्क सहित समूह चरणबाटै बाहिरिएको छ।
अब आजको मौसम सम्बन्धी जानकारी। हाल कोशी मध्य र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशका पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य भागमा पश्चिम तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाड़ी र हिमाली क्षेत्रमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी स्तरमा एक दुई स्थानमा चट्याङ सहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका हिमाली र पहाड़ी भाग तथा कोशी प्रदेशको तराईकामा सामान्यतया बादल रहनेछ। मध्य प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराईमा आंशिक बादली रहने तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा मुख्यतया सफा रहनेछ। देशका हिमाली र पहाड़ी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका तराईका तथा मध्य प्रदेशका केही स्थान बागमती र गण्डकी प्रदेशका तराई तथा एक दुई स्तरमा मेघगर्जन र चट्याङ सहित मध्यम सम्भावना रहेको छ। यसै गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा तातो हावा तथा गण्डकी र बागमती प्रदेशको तराईका केही स्थानमा तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी बिहान छ बजेको खबर संगालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेर एकपटक। पोखरा महानगरको बेरुजुल 3,59 करोड़ नाग्यो। वित्तीय सुशासनमा गम्भीर प्रश्न उठ्यो। राजधानी र पर्यटकीय राजधानी पोखरा बीच सहकार्य बढ़ाउने छ विषयमा छलफल। फेवतालमा डुंगा र कायक व्यवस्थित गर्न 19 बुधे निर्देशन। कास्की लोकदोही व्यवसाय संगठन अध्यक्षमा होम गुरूङ चयन। देशभर करिब 10,000 भायल एन्टी रेबिज खोप मौजात रहेको सरकारको दावी। राष्ट्रपतिको केन्द्रीय सदस्यहरूको मत परिणाम सार्वजनिक। सबैभन्दा धेरै मत डाक्टर सोनी वाग्लेलाई। प्रत्यक्ष निर्वाचित कार्यकारी नेपालका लागि घातक हुन सकिने रविन्द्र मिश्रको चेतावनी। दीर्घकालीन प्रकृतिका सबै परियोजनाको कर्जामा ब्याज पूँजीकरण गर्ने बाटो खुल्ला। तनहुँका 10 पालिकाद्वारा 7,78 करोड़ बजेट सहित निजी तथा कार्यक्रम प्रस्तुत। र फिफाद्वारा एनफा निलम्बन भएसँगै नेपाली फुटबलको भविष्य अनुमानमा। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर संगालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो समाचार बुलेटिन अहिले 9 बजे खबर संगाल आउनेछ। हामीसँग सफलताको पाइलामा अब के भन्नु सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो।
6: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
7: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
6: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
8: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560-35394।
9: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
10: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
11: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
10: अनि कहाँ छ छोरा यो पसल?
11: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
10: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
11: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
10: पोखरा 2 बिन्दवासिनी बस पार्क,
11: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
10: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
11: मोबाइल नम्बर 98460-59581,
10: 98165-15475।
12: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयल र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
8: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
8: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0161520179।
10: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
11: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
10: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
11: सोह्र बिन्दु खाइने मिति 2083 असार 31 गते बुधबार।
10: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
11: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको, 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बालबालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आऊ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
10: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर पाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
11: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
10: अनुरोध गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
11: फोन नम्बर 0161563528, मोबाइल नम्बर 98560558।
12: टाइम चेक।
13: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
14: रेडियो सफलता
15: 103.4 मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
16: उमंग
15: गुरु प्रेमराव जीको ज्ञान अनि सन्देश सँगै
16: ज्ञानी कामे गुरु।
15: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमंग सुन्न नभुल्नुहोला।

0: आना जाना इस संसार के अंदर जैसे लहर आती जाती रहती है, जैसे ये बादल आते जाते रहते हैं, जैसे ये सूरज सवेरे चढ़ता है और शाम को ढल जाता है, यह है तुम्हारी जिंदगी। पर ये जो दिन मिला है, ये जो जीवन रूपी दिन मिला है, ये जो सूरज चढ़ा है, क्या करोगे तुम इस दिन में? क्या करोगे तुम आज? क्योंकि ये है तुम्हारा आज।
1: Hear yourself, स्वयं को आवाज लाए सुन हो।
2: एक जन राजा थिए, उनलाई यो शंका भयो कि अहंकार कस्तो हुन्छ। उनी खोज्न हिँडे, आफ्नो कुरा सबैसँग राखे कि अहंकार कस्तो हुन्छ, अहंकार कस्तो हुन्छ, अहंकार के हो, अहंकार कस्तो हुन्छ। कसैले भने उनलाई, तिमी सच्चा गुरु महाराज कहाँ जाऊ, उनले नै तपाईँको शंकालाई निवारण गर्नेछन्। घुम्दा घुम्दा घुम्दा घुम्दा घुम्दा धेरै भेटिए र भने, अहंकार राम्रो हुँदैन, यस्तो हुन्छ त्यस्तो हुन्छ। राजा भन्छन्, यो त मलाई पनि थाहा छ राम्रो हुँदैन, तर कस्तो हुन्छ? यसो गर्दा गर्दा उनी एउटा यस्तो ठाउँमा पुगे, गुरु महाराजी बसिरहनु भएको थियो, उनी पनि आएर बसे। त गुरु महाराजले सोध्नुभयो, के कुरा हो भाइ, किन यहाँ आएको? राजाले भने, महाराज मलाई एउटा शंका छ कि अहंकार कस्तो हुन्छ। भने राजा, म शंकाको समाधान त गर्न सक्छु, तर एउटा समस्या छ। अहिले एउटा कुवा खन्दै गरेको छु, त्यो कुवा खन्न गाह्रो भइरहेको छ, अनि जबसम्म यो कुवा राम्रो तरिकाले खनिँदैन तबसम्म मसँग समय हुँदैन, अनि जब यो कुवा खनिनेछ तब म तिम्रो शंकाको निवारण गरिदिनेछु। तब राजाले भने, महाराज मसँग त धेरै सिपाही छन्, धेरै मानिसहरू छन्, तपाईँ आज्ञा दिनुहोस्, म अहिले खनाइदिन्छु। गुरु महाराजले भन्नुभयो, यो त एकदमै राम्रो कुरा हुनेछ, तिम्रो शंकाको निवारण पनि छिट्टै हुनेछ। राजाले ताली बजायो, आफ्नो सैनिकलाई बोलायो, कुवा खन, कहाँ खन्ने महाराज? त्यही शुरू गरिएको छ, त्यही ठाउँ हो, खन्न शुरू गर। त्यहाँ फलाम जस्तै कड़ा पत्थर थियो, हतौडाले बजार्यो, हतौडा नै भाँचियो। त्यो ढुङ्गो यताको उता हुँदैन, कोदालीको प्रयोग गरे, कोदाली नै भाँचियो। गर्दा गर्दा गर्दा गर्दा गर्दा गर्दा गर्दा ठूलो राशि थुप्रियो कोदालोको, हतौडाको थुप्रो बनिसक्यो, तर त्यो यस्तो पत्थर थियो जसमा निशाना पनि थिएन। तब राजा आएर भन्दछन्, महाराज यो कुवा कहिले खनिन्छ मलाई थाहा छैन, तर मेरो हालत खराब भइसकेको छ, मलाई यो शंका लागिरहेको छ, यसले मलाई हैरान पारिरहेको छ, तपाईँ कृपया केही गर्नुहोस्। पनि राजा, कुवा यसकारण खनिरहेको छ ताकि पानी निस्कियोस्। पानी हो यो जीवनको आनन्द, त्यसलाई पाउनको लागि कुवा खनिरहेको छ। यो पत्थर हो अहंकार, अनि जुन हतौडाहरू भाँचिएका छन्, जुन कोदालीका रास छन् भाँचिएका, यी सबै हुन् बुझाई। जबसम्म यो पत्थर यस्तो छ तबसम्म यो बुझाईले काम गर्दैन। कोही यस्तो सम्झाउनेवाला होस्, राम्रो भन्दा राम्रो सम्झाउनेवाला होस्, राम्रो भन्दा राम्रो बताउने व्यक्ति होस्, फेरि पनि कुनै काम लाग्दैन, यो पत्थरमा केही पनि हुँदैन। यो हो अहंकार, हेर्नुहोस् सबैतिर हेर्नुहोस्, यो मेरो हो, यो तेरो हो, यो मेरो त्यो तेरो, यो मेरो त्यो तेरो, सबै चक्कर हो, र यो चक्करमा सबै आए, कोही बचेका छैनन्। तपाईँ छ चीजबाट बन्नु भएको छ, अक्सिजन, हाइड्रोजन, फस्फोरस, क्याल्सियम, कार्बन र नाइट्रोजन, यी छ पदार्थबाट तपाईँ बन्नु भएको छ। तपाईँ 70% पानी हुनुहुन्छ, म हुँको कुरा गरिरहेको छु, हुँ हुँ, 70% पानी हो, 70% पानी हुनुहुन्छ र यी धातुबाट बन्नु भएको छ, ठिक छ। भैंसी, कसैले भैंसी पाल्नु भएको छ, राम्रो कुरा हो, दूध त राम्ररी पिउनुहुन्छ। भैंसी केबाट बनेको छ? तिनै पदार्थबाट, जसबाट तपाईँ बन्नु भएको छ त्यसैबाट भैंसी बनेको छ। कुकुर कतिजनाले पाल्नु भएको छ? मसँग पनि दुईवटा छन्, ससाना ती केबाट बनेका छन्? ती पनि तिनै चीजबाट बनेका छन् जसबाट म बनेको छु। त्यो बनेको छ तपाईलाई यो सम्झाउने कोशिश गरिरहेको छु कि जुन चीजलाई लिएर हामी हिँड्दछौ ताकि म दोस्रो हुँ, म केही फरक हुँ, म अलग छैन, म त्यही नै हुँ जो सबै छन्। यो हो बाहिरको कुरा, भित्र कुरा फरक छ। भित्र के छ तपाईको? यदि यसलाई तपाईले बुझ्नुभयो तपाई भित्र के छ त तपाईको जिन्दगी बदलिनेछ। अहिले तपाई के गर्नुहुन्छ कि मन मैला तन उजरा टीभीमा हेर्नु भएको छ नि के? साबुन यसले नुहाउनुहोस्, यसले तपाईको छाला, ग्यारेन्टी दिन्छु तपाईको छाला अझ चम्किन थाल्छ। मन मैला तन उजरा बगुला कपटी अंग, कबीरदासजी भन्नुहुन्छ तासे तो, यसकारण मैले भने कबीरदासजी भन्नुहुन्छ तासे तो कौवा भला, तन मन एक ही रंग। यो तत म त सारा संसारलाई खाइरहेको छ। यो नेपालको मात्र कुरा होइन, अमेरिकामा पनि यस्तै भइरहेको छ। यो यस्तो के भन्छन् भाइरस हो, यो यस्तो रोग हो कि सबैतिर फैलिरहेको छ। तैले यस्तो गरिस, तैले यस्तो गरिस, तैले यस्तो गरिस, तैले यस्तो गरिस, तैले त्यस्तो गरिस। यस्तो कलियुग बन्यो कि नसोध्नुहोस्। के चाहियो मानिसलाई? पैसा पैसा पैसा पैसा पैसा। जोसँग केही छैन उसलाई 10 रुपियाँ चाहिन्छ, जोसँग 10 रुपियाँ छ उसलाई 100 रुपियाँ चाहिन्छ, जोसँग 100 छ उसलाई 200 चाहिन्छ। अनि जब यो जोसँग केही पनि थिएन उसले जब 10 पाउँछ फेरि उसले 100 को सपना देख्छ। 100 हुनेले 200, 200 हुनेले 300, 300ले 400, 400 हुनेले 500, अनि 500 हुनेवालाले उसले 100 को कहाँ सपना देख्छ र? ऊ त करोडौंको देख्छ। हजार करोड कति हुन्छ मसँग कहिले नसोध्नु होला, त्यसमा कतिवटा शून्य हुन्छन् मसँग नसोध्नुहोस्, मलाई थाहा छैन। इन्टरनेट गुगलमा गएर म थाहा पाउन सक्छु कि त्यसमा कतिवटा शून्य हुनुपर्दछ। यो जीवनमा केवल यसका लागि हो जीवन, बिर्सन भयो एक दिन त जानु पनि छ। थाहा छैन के हुन्छ भोलि, एक सेकेण्डमा के हुन्छ यो थाहा छैन, कसैको निधारमा टाँसिएको छैन। तपाईँको मृत्यु फलाना फलाना दिनमा हुन्छ। अघा किसी बसरको आफ्नो मृत्युको बारेमा थाहा छैन, फेरि पनि हामी यसरी जिउँछौ कि जस्तो कि 100 वर्ष बाँच्छौ, अनि एक दोस्रोलाई कस्तो आशीर्वाद दिन्छौ 100 वर्ष बाँच्छ। अनि समय के भन्छन् मानिसहरू? समय मसँग छैन हजुर, मैले जुन कुरा गरिरहेको छु उसलाई सुन्नका लागि समय छैन। ठिक छ, मलाई एउटा कुरा बताउनुहोस्, तपाईँ समझदार हुनुहुन्छ, तपाईँ जन्मिनु त भयो, अब एउटै चीज बचेको छ, त्यो हो मृत्यु, होइन? एउटा त भयो अनि दोस्रो ठूलो जुन हुनेछ जसमा सबै मानिसहरू आउँछन् खाना खानका लागि, त्यो हो मृत्यु। तपाईँ र मृत्युको बीचमा के छ? समय नै त छ। अनि त्यही तपाईँसँग छैन भने तपाईँ त जानुभयो, त्यही त हो दुईवटालाई यसरी छुट्याउने। कि हंसा निकल गया पिंजरे से खाली पड़ी रही तस्वीर, यो श्वास को के मूल्य छ तपाई बुझ्न सक्नुहुन्न? बुझ्नुहुन्छ अवश्य, तर त्यो दिन जुन दिन यो जानेछ। यस्तो किन हुन्छ थाहा छैन। घरमा श्रीमती छिन्, श्रीमतीसँग झगडा पनि गर्छन्, यो किन नगरेको, तैले नुन धेरै हालिस, अब चियाले, अब यो गर, अब त्यो गर, अनि जुन दिन भागेर जान्छे ओहो कहाँ गई। भैँसीको साथमा पनि यही हुन्छ, जबसम्म घरमा छ कहाँ जान्छस्, यस्तो गर्छेस, त्यस्तो गर्छेस, अनि जुन दिन भाग्छे अरे राम मेरो भैँसी गयो। बच्चासँग पनि यस्तै हुन्छ, बदमाश पढ्दैनस्, लेख्दैनस्, बेवकुफ, यस्तो छस, त्यस्तो छस, जुन दिन भाग्छ मेरो छोरो बाबु कहाँ गयो, अरे मेरो दुनियाँ खराब भयो, म त कहीँको भइन। किनकि शून्यताको लागि त सारा उमेर बाँकी छ। यदि यसै प्रकारले तपाईँ बाँच्न थाल्नुभयो हरेक दिन तपाईँको जिन्दगी बदलिनेछ र तपाईँको जीवनमा शान्ति नै शान्तिको सुखले भरिनेछ। त हजुर, शान्ति त सम्भव छ, यसकारण सम्भव छ किनकि यो पहिलादेखि नै तपाईँ भित्र छ। नलुकाउनुहोस्, बाहिर आउन दिनुहोस्, आफ्नो जीवनलाई सफल बनाउनुहोस् र आनन्द लिनुहोस् आफ्नो जीवनमा।

करम ढाला अंग बन काटत बारंबार, अपने हाथों आप ही काटत है संसार। हमरो कर्म नहीं एक्स बंचरो बने को छ र त्यही चीज बाट हामीले आफैलाई खानेर आफैलाई नै काट्न तिर लागिरहेका छौं। हालै केही दिन पहिले मैले एउटा अस्पतालमा कार्यक्रम गरे, एकजनाले मलाई प्रश्न सोध्नुभयो कि हजुर जब हामी जान्छौ बाहिर जान्छौ मानिसले हामीलाई दुःख दिन्छन् जता गए पनि, त हामीले शान्तिको अनुभूति कसरी गर्नेछौ? यो कुरा त सबैलाई थाहा छ, जब बाहिर जान्छौ कसैले यताबाट गाडी अगाडि ल्याउँछ, कसैले यताबाट गाडी अगाडि बढाउँछ, कसैले केही भन्छ, कसैले केही भन्छ, कसैले केही भन्छ, अनि मानिसलाई रिस उठ्छ। मैले भने कि म तपाईँलाई उत्तर दिन्छु, तपाईँको अनुहार छ, जब तपाईँ बाहिर जानुहुन्छ कैयौं हजारौं मानिसहरूलाई देख्नुहुन्छ, उनीहरूको अनुहार त बेग्ला बेग्लै छ। जब तपाईँ आफ्नो घर आउनुहुन्छ तपाईँको अनुहार पनि उनीहरू जस्तै हुन्छ कि तपाईँको अनुहार तपाईँकै अनुहार रहन्छ? के हुन्छ, तपाईँको अनुहार त तपाईँकै अनुहार रहन्छ नि? त्यसै गरी मानिसले आफ्नो वास्तविकतालाई बुझ्दैन, उसले हेर्छ यदि मेरो छिमेकी शान्त छैन भने म कसरी शान्त हुँला, यदि मेरो छिमेकी शान्त छैन भने म कसरी शान्त हुँला, ऊ पनि शान्त हुनुपर्छ, ऊ पनि शान्त हुनुपर्छ, ऊ पनि शान्त हुनुपर्छ, तब मात्रै मलाई शान्ति मिल्नेछ। यसको अर्थ तपाईँलाई थाहा छैन कि तपाईँ को हुनुहुन्छ, तपाईँले स्वयं आफूलाई बुझ्न सक्नु भएन, किनकि शान्ति तपाईँ भित्रै छ।

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर सन्चै, कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
7: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
9: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
8: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
8: फोन नम्बर 061-5587-915।
10: हेलो,
11: हेलो,
10: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
11: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
4: हजुर,
11: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
4: लो दिन त। हेलो, भन्नुहोस् त।
10: हेलो, हजुर
4: हजुर,
10: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
11: ए नानी, के भने रहेछ, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
11: ल ल ल, किन दिन्थे?
12: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
13: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
12: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
13: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
15: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
14: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
15: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
14: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अंग सम्बन्धी मांसपेशी धौलो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
16: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
14: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
16: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
14: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
17: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीटु मिट
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर,
4: गुरुकुल,
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
5: खै जन्मदर्ता दिनुहोस् त।
6: जन्मदर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: ए, पहिला कसैले भनेन?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
12: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
11: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौ।
12: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ, कानूनी उपचार खोजौं।
11: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
14: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
13: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
14: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
15: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, सिब
1: सापेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 9811062983, 9855625855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
15: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
16: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
15: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
16: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
15: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
16: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
15: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
16: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
17: हैन ए बुढा, बिहान बिहान काई नलाकाउ।
18: मेरी आमै नि घर बनाउन लाग्छ कुरा त चढाइ पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न श्रमिक काष्ठ उद्योगतिर जान लागेको होइन
17: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
19: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
20: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
21: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161-5149-84, 5149-85। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161-5259-04। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: कुनै सान्दर्भिक विषय वस्तु माथिको अन्तर्संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरू शान्ति समितिको रहेको हुन्छ।
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन शुरू हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ।
9: मदन भण्डारी भाइ साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
2: मानव अधिकार र पत्रकारिता
10: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार
1: नमस्कार हजुर
0: कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ अन्तर्राष्ट्रिय लागू औषध तथा अवैध तस्करी विरूद्धको दिवस जुन 26। यसै अवसरमा चाहिँ लागू औषध प्रयोगकर्ताको अवस्था, चुनौती र यसलाई न्यूनीकरण गर्ने केही उपायहरू के कस्तो अवस्था रहेको छ यो विषयमा हामी छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ, नेपाल सरकारले तोकेको व्यक्तित्व हुनुहुन्छ, कास्की जिल्लाको लागू औषध नियन्त्रण अधिकारी हुनुहुन्छ चित्रांगत बराल। उहाँसँगको कुराकानी लिएर आएका छौं। मिडियालाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद दुर्गाजी। अब आज एकदमै महत्वपूर्ण कार्यक्रम, खास गरेर यो हाम्रो देशलाई मात्रै होइन संसारलाई पनि एउटा बेसरी नराम्ररी प्रभाव पारेको र एउटा देशको यो संसारको विकासलाई, मानव सभ्यताको विकासलाई एकदमै नराम्रो असर पाइरहेको यो लागू औषधको जुन कारोबार छ र खास गरेर युवा लगायत यो समाजका धेरै व्यक्तिहरू त्यसमा फँसेर समाजको यो जुन मानव विकासलाई नै नकारात्मक प्रभाव पार्ने विषयमा आज तपाईँले यो जुन छलफल गर्नुभयो र मलाई आमन्त्रण गर्नुभयो त्यो कार्यक्रमको कारण लागि तपाईँले आमन्त्रण गर्नुभएकोमा तपाईँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथै यो रेडियो सफलता परिवारलाई पनि धन्यवाद दिन चाहन्छु।
0: हजुर सर, अहिले नेपाल अथवा विशेष गरेर कास्की जिल्लामा लागू औषध प्रयोगकर्ताको अवस्था चाहिँ कस्तो छ पछिल्लो समय?
1: यो लागू औषध प्रयोगकर्ताको अवस्थाको विषयमा नेपाल सरकारले समय समयमा सर्वेक्षण गरिरहेको छ। 2071 सालमा केही सर्वे गरेको थियो। अब त्यो सर्वेमा एकदमै त्यो खास गरेर खुलेर लागू औषध प्रयोगकर्ताले आफ्नो विवरण पनि नदिने र त्यो यति नै संख्या भनेर निकाल्दाखेरि पनि कति कति डाटाहरू भएभन्दा कम डाटा देखिने अवस्था त आउन सक्छ। त्यतिखेरको अनुमान र अहिलेको यसलाई जाने परिस्थिति अनुमान 2024 सम्म कति थियो भन्ने कुराहरू अनुमान गर्दाखेरि हाम्रो नेपालभरिमा 156,821 जना लागू औषध दुर्व्यसनी छन् भनेर एउटा डाटा निस्केको छ। त्योभन्दा अझै बढी डाटा पनि हुनसक्छ र यो नेपाल सरकारले गरेको सर्वेक्षणमा 5.06% दरले यसको वृद्धि दर छ भन्ने कुराहरू आएको छ। र त्यहीमाथि अर्को एउटा डाटा एकदमै महत्वपूर्ण डाटा जस्तो लाग्छ, यो नेपालमा भएका कैदीहरूको जुन चाहिँ थुनवा कैदीहरू कारागारमा रहेका कैदीहरूको संख्या मा हेर्दाखेरि त्यो कैदीको संख्या मध्येमा 21.71% भनेको लगभग 22% व्यक्तिहरू लागू औषध दुर्व्यसन छन् भनेको छ। यो केही अगाडिको डाटामा 29,012 जना चाहिँ कुल कैदीहरू भएको डाटामा 6,126 जना चाहिँ नेपालमा कैदीहरू रहेको भन्ने छ। त्यो हुँदाखेरि यो लागू औषधको अपराधको हिसाबले पनि लागू औषध एकदमै धेरै महत्वपूर्ण संख्या छ र हामी कास्की जिल्लामै भन्दा पनि हेर्दाखेरि पनि लागू औषधको मुद्दाको संख्या यो लागू औषध नियन्त्रण ब्युरोले मात्रै दर्ता गरेको मुद्दा हेर्दाखेरि पनि अब 2081 सालमा 129 वटा मुद्दा दर्ता थिए, 81-82मा 95 वटा मुद्दा दर्ता छन् भने अहिले यो 82-83को चैत मसान्तमै 65 वटा मुद्दा दर्ता भएका छन्। अनि यो जिल्ला कास्की जिल्ला प्रशासन के जिल्ला प्रहरी कार्यालयले छुट्टै दर्ता गर्छ र मुद्दा पक्राउ यो संख्या पनि एकदमै बढ्दो अवस्थामा छ र यो दुर्व्यसनीको संख्या चाहिँ जुन चाहिँ यसरी बढ्दो अवस्था देख्दाखेरि यसलाई चाहिँ अब हामीले नियन्त्रण गर्न चाहिने अलिक विशेष योजना बनाएर कार्यक्रम बनाएर अगाडि बढ्नुपर्ने अवस्था छ।
0: हजुर सर, यो प्रयोगकर्ताको उमेरको हिसाबले चाहिँ कुन उमेर समूह चाहिँ बढी लागेको देखिन्छ?
1: यो 2071कै जुन चाहिँ सर्वे थियो नि त्यो सर्वेमा तथ्याङ्क हेर्दाखेरि 20-29 वर्षको उमेरका व्यक्तिहरूमध्ये 69.5% भनेको लगभग 70% व्यक्तिहरू यो लागू औषधमा दुर्व्यसनमा फँसेको देखिन्छ र यो लागू औषधको यो संख्या चाहिँ नि हेर्दाखेरि हाम्रो खास गरेर उत्पादनमूलक र यो केही गर्नपर्ने मेन उमेरमै उहाँले शैक्षिक आर्थिक विभिन्न प्रगति गर्ने उमेरमै दुर्व्यसनमा फँसेको अवस्था छ। त्यसले गर्दाखेरि अब हाम्रो भविष्य निराशाजनक भएको देखिने अवस्था छ।
0: हजुर पछिल्लो समयमा यो बढ्नुको कारण चाहिँ के हो सर?
1: यो बढ्नुमा त अब यो पछिल्लो मात्र होइन, यो धेरै समयमा भयो बढ्ने अवस्था चाहिँ नि। यो खास गरेर अहिले यो विद्यार्थी कोही पनि युवाहरू लागु वर्षमा फस्दाखेरि देखिएको, अहिले हामीले सर्वे गर्दाखेरि बुझ्दाखेरि यो साथी सङ्गतिको सङ्घात अब त्यो उत्सुकता विभिन्न किसिमको मानसिक दबावहरू जस्ता होलान्। अब अहिले केही सामाजिक सञ्जाल लगायत केहीमा चाहिँ लागु औषधको बारेमा भएको दूर भएका कुराहरू होलान्। र अर्को एउटा सम्बन्ध र यो हामीले बुझिनुपर्ने यो हाम्रा काशी जिल्लाकामा बस्ने अब यो रेडियो सुनेर सबै देश संसारभरि सुन्नुभएकोमा यो परिवारमा बच्चाको रेखदेख र बच्चालाई त्यो निगरानी मात्र होइन माया ममता र बच्चाको बारेमा ख्याल नगर्दाखेरि पनि त्यो समस्या भएको छ। हामी बच्चालाई चाहिँ नि सबै थोक पुर्याइदिएका छौँ, अब बच्चा पढिहाल्छ नि राम्रो गरिहाल्छ नि भनिएको छ, तर बच्चाको बारेमा सबैभन्दा नजिकको बच्चाको मित्र भनेको बा आमा उसको परिवारै हो, त्यो परिवारले अलिकति ख्याल नगर्दाखेरि यो बढ्ने अवस्था देखिएको छ। अब त्यसमा चाहिँ अब बाबुआमाले आफ्नो बच्चाको कस्तो छ सँग के गर्दैछ उसको चालचलन व्यवहार कस्तो छ भनेर राम्रोसँग बुझ्नुपर्छ। बच्चा बिग्रिहाल्यो भने बच्चालाई सुधार हुँदैन, धेरै अप्ठ्यारो हुन्छ,
0: धेरै अप्ठ्यारो छ। भनेपछि यो अभिभावकको व्यस्त जीवनशैलीको कारण भन्न मिल्छ?
1: हो एकदमै, यो चाहिँ नि अभिभावकको व्यस्त जीवनशैलीको कारण, साथसाथै अभिभावकहरूलाई चाहिँ नि यो दुर्व्यसन र अन्य विषयमा अलिकति हामीले सचेतना पुर्याउन नसकेको कि भन्ने चाहिने छ। तर जहाँ पढा लेखा राम्रो व्यवसाय गरिरहेका अभिभावकका बच्चा बच्ची पनि त्यो दुर्व्यसनमा फँसिरहेको देख्दाखेरि उहाँले समय दिन नसकेको अवस्था हो कि जस्तो हामीलाई महसुस भएको छ।
0: यो तथ्याङ्कलाई हेर्ने हो भने एकदमै भनौँ न चिन्ताजनक अवस्था नै हो कि यो अवस्था, किनभने एकचोटि फँसिसकेपछि सरले भनिसक्नुभयो फेरि फर्किन एकदम गाह्रो हुन्छ। जुन ऊर्जाशील समयमै फँसेपछि फेरि उसको करियर पनि राम्रो बन्न सक्दैन। यो हिसाबले हेर्दाखेरि सर अन्तर्राष्ट्रिय लागु औषध तथा अवैध तस्करी विरुद्धको दिवसको महत्व चाहिँ के छ?
1: अब अहिले दुर्गाजीले भन्नुभयो नि त्यो महत्वपूर्ण विषय कुरा राख्नुभयो। यो लागु औषध भनेको कुनै पनि वस्तुको प्रयोगमा उसलाई लत सिर्जना गर्ने विषय हो। अब यो लत सिर्जना गर्ने विषय चाहिँ नि उसलाई लतबाट छुटाउनको निम्ति खास गरी यसले लागु औषधले मान्छेको स्नायु प्रणालीमै प्रभाव पारिसकेको हुन्छ। स्नायु प्रणालीमा प्रभाव पारिसकेको र त्यसमा हामी प्रायः के भन्छौँ अङ्ग्रेजीमा डिपेन्डेन्सी सिन्ड्रम भन्छौँ, त्यो चाहिँ नि मान्छे त्यो त्यसको एकदमै ऊ चाहिँ त्यो नभइकन ऊ बाँच्नै नसक्ने अवस्था सिर्जना हुन्छ। र पछि यसको उपचार पनि त्यो जुन चाहिँ उपचारै गर्नुपर्ने हो। र यो लागु औषध हामीले कहिले काहीँ एकदमै उसको खराब बानी व्यवहार भनेर भन्ने गरिएको छ नि, त्यो म यो हाम्रो महत्त्वपूर्ण सञ्चार माध्यमबाट म के भन्न सक्छु भने यो खराब बानी व्यवहार हो। तर लागु औषधमा दुर्गसँग फँसिसकेको मान्छे चाहिँ नि अब खराब बानी व्यवहार अर्को मान्छे भनेर हामीले हेला होचो गर्नु हुँदैन। यो भनेको रोग हो, यो चाहिँ नि अब रोगमा फँस्यो, रोगमा फँसिसकेपछि अरू रोगहरूको हामी उपचार गर्न जा जति मेहनत गर्छौँ नि हो त्यसरी नै यसको उपचारमा हामी लाग्नुपर्छ। अब हाम्रो समाजमा म के भन्दै भन्न चाहन्छु भने हामी यसलाई रोगको रूपमा लिन नसक्दाखेरि हामीले यसलाई चाहिँ अलि हल्का रूपमा लिएका छौँ। अब म विभिन्न यो महत्त्वपूर्ण सञ्चार माध्यमबाट म अभिभावकहरू हाम्रा समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरू र नीति निर्माणमा बस्ने सबै व्यक्तिहरूलाई पनि म अनुरोध गर्न चाहन्छु, यो चाहिँ रोग हो, रोगको उपचार हामीले ठिक समयमा गर्न सकेनौँ भने त्यसले पछि ठुलो भयावह हुन्छ। एउटा यो इन्डिभिजुअल व्यक्तिको निम्ति पनि यो धेरै खतराको विषय हो, त्यसको निम्ति यो लागु औषधलाई चाहिँ हामी उपचारबाट मात्रै उसलाई चाहिँ हटाउन सकिन्छ, हामी गाली गरेर उसलाई थुनेर राखेर हामी यो हटाउन सकिँदैन। त्यसको निम्ति यो दीर्घकालीन रूपमा छुट्याउनुको निम्ति व्यक्तिलाई छुट्याउनुको निम्ति उपचार पद्धतिमै जानुपर्छ।
0: हजुर सर, आफू तपाईँ आफै पनि लागु औषध नियन्त्रक अधिकारी भएको हुनाले सर त्यो कारणहरू हामीले छलफल गर्यौं, त्यसको असर चाहिँ कस्तो हुँदो रहेछ? जस्तै यसलाई हजुरले रोग भन्नुभयो, रोगको रूपमा आम समुदायले उहाँहरूको परिवारले स्वीकार्न चाहिँ कतिको सहज रूपमा स्वीकार्नुहुन्छ यो रोगी हो भनेर?
1: अब यो यसमा चाहिँ नि म आज प्रसंग उठाउनु भयो हजुरले एकदम महत्वपूर्ण बाबु आमा अथवा समाजले खास गरेर आफ्नो छोराछोरी अभिभावकले मेरो छोरालाई लागु औषध दुर्व्यसनमा फँसे कि फँसेन भनेर बुझ्नको निम्ति दुई चारवटा कुरामा ख्याल राख्नुपर्छ। त्यो बच्चा चाहिँको शारीरिक अवस्था कस्तो छ त्यो बारेमा ख्याल राख्नु पर्यो। बच्चा चाहिँ दुब्लाउँदै गइरहेको छ, खान मन गर्दैन, अब एकान्तमा बस्छ, ऊ कोही परिवारका अरू मान्छेहरू इष्टमित्र आउँदाखेरि उनीहरूसँग घुलमिल हुन खोज्दैन, कोही सामाजिक सांस्कृतिक कार्यक्रममा जान मान्दैन भने बच्चाको चाहिँ केही अप्ठ्यारो भयो कि कुनै समस्या छ कि भनेर बच्चा बाबुआमाले ख्याल गर्नुपर्छ। अब यो उमेरको केटा चाहिँ घुलमिल हुँदैन भन्नु हुँदैन। अर्को कुरो उसलाई त्यो मानसिक समस्या पनि भइसकेको हुनसक्छ, ऊ टोलाउने एकदमै त्यस्तो अवस्था हुन्छ, शारीरिक रूपमा उसको तौल घट्दै गएको हुन्छ, दुब्लाएको हुन्छ, अब अरू कुराहरू हुन्छन्। अनि अर्को इस्यु चाहिँ बच्चा बुझ्न सकिने कुरो भनेको उसको कपडाहरूमा कहीँ केही गन्धहरू आउने, चुरेटहरू लगाएका केही टुक्राहरू रहने, प्लास्टिकहरू रहने, अब यी केही इस्युहरू देखिँदाखेरि पनि मेरो बच्चा केही भयो कि भनेर ख्याल गर्नुपर्छ। र यसले चाहिँ नि यसका असर त धेरै छन्, शारीरिक असर हुन्छ, मानसिक असर हुन्छ, पारिवारिक असर त धेरै समस्या छ, जसले चाहिँ परिवारमै डामाडोल हुन्छ, समाज इज्जतको अरू अन्य कुराले पनि समस्या ल्याउँछ, र अब अरू अन्य सामाजिक सांस्कृतिक असरहरू धेरै छन्। खास गरेर यसको असरको बारेमा सुरुमै बाबुआमाले अभिभावकले थाहा पाउन सक्यो भने हामीले यसलाई नियन्त्रण गर्न रोग पनि अलि नछिप्पिँदै थाहा भयो भने छिटो उपचार गर्न सकिन्छ। हामी यो यसमा चाहिँ परिवारका सदस्यहरूले ख्याल गर्नुपर्छ।
0: त्यो एकदमै दुर्व्यसनमै फस्ने त धेरै लामो समयपछि होला कि सर होइन?
1: हो, एकदमै दुर्व्यसनमा फस्ने कुरो के हो भने हामी जहिले पनि यो सचेतना कार्यक्रममा मैले जहाँ पनि हामीहरू भन्ने गर्छौँ यो लागु औषधको सुरुवात चाहिँ नि बच्चाहरूलाई चाहिँ नि यो सामान्य चुरेटबाट सुरु हुन्छ। यो बच्चाहरू जब चुरोट खाने अरू केही कुरा हुन्छ त्यसपछि उसले कर्मश गाँजा खाने अरू त्यो गाँजाभन्दा माथिल्लो लेभलको खाँदै जाने उसलाई त्यो लागु औषधले उसलाई असर गर्न सकेपछि उसले इन्जेक्सनहरू दिने ट्याब्लेटहरू खाने अरू धेरै माथि जाने गर्छ। त्यो हुँदाखेरि बच्चाहरूलाई चाहिँ नि यो गलत खास गरेर बाबुआमाले पनि चुरेट खाएको देख्दाखेरि

0: दिने लागु औषधहरू ब्रुफिन डाइजेपान जस्ता लागु औषधहरू प्रयोग हुन्थ्यो. अनि प्रहरी र अब हाम्रो सुरक्षा निकाय र अन्य हामीले अनुगमनले हामीले यसलाई कारवाहीको दायरामा ल्याउन थालिसकेपछि अब पछि चाहिँ यो ट्रामाडोल टापेन्डाडोल लगायतका केही औषधीहरू ट्याब्लेट फर्ममाहरू प्रयोग गर्न थालियो र त्यसले पनि लागु औषधको काम गर्ने भएको हुनाले नेपाल सरकारले पछि निर्णय गरेर त्यसलाई चाहिँ नि यो इलिगल अवैध रूपमा परिभाषित गरिसकेपछि अहिले फेरि अर्को नयाँ अब त्यो जुन चाहिँ नयाँ औषधिहरूमा गएको देखिँदैछ र यो प्री ग्याबालिन स्टारगन बोमिन टुपेन यस्ता लगायतका औषधिहरूमा युज गर्ने काम भएको छ. यो प्री ग्याबालिन जस्ता औषधिहरू चाहिँ नि अस्पतालको फार्मेसीमा मात्रै प्रयोग गर्न पाइन्छ, अन्यत्र प्रयोग गर्न पाइँदैन. यस्ता औषधिहरू चाहिँ नि अन्यत्र बेचिराखेको डाक्टरको प्रिस्क्रिप्सनहरू बिना बेचिराखेको यस्ता कामहरू पनि भएका छन्. यसले अहिले हिजो मात्रै हामी यही यो दिवसकै उपलक्ष्यमा हिजो मात्रै हामीले एउटा फार्मेसी अहिले सबै फार्मेसीको नाम ठेगाना सबै अनुसन्धान हुँदैछ, हामीले उहाँको त्यहाँ सञ्चालक एकजना सञ्चालिकालाई हामीले हिजो पक्राउ गरेर मुद्दा कारवाहीको सुरुवात गरेका छौँ. र अब म सबै औषधि व्यवसायीहरूलाई पनि म के भन्छु भने अब व्यवसाय चाहिँ एकदमै राम्रोसँग गरौँ, जसले सरकारले तोकेका र यो जुन चाहिँ हामी नार्कोटिक ड्रग्सहरू लगायत अन्य ड्रग्सहरू जुन लागु मान्छेहरूलाई डिपेन्डेन्सी सिन्ड्रोम दिने ड्रग्सहरू औषधिहरूमा को बेच्दाखेरि तपाईँहरूले चाहिँ कानुनले प्रक्रिया पुरा गरेर अनुसार अभिलेख राख्ने, डाक्टरको प्रिस्क्रिप्सन राखेर यसरी बेच्ने काम गरौँ. र साथसाथै नेपाल सरकारले तोकेर हस्पिटल फार्मेसीमा मात्रै बेच्न दिने भनेर तोकेका औषधिहरू जुन फार्मेसीमा बेच्छ, जुन चाहिँ अपरेसन गरिसकेका बिरामीहरूको प्रयोग गर्नुपर्ने औषधिहरू लगायतका औषधिहरू छन् ती औषधिहरू चाहिँ नबेच्न म सबैलाई अनुरोध गर्छु. यो कानुनले चाहिँ नि कारवाहीको दायरामा ल्याउँदाखेरि हामी अलिक त्यसलाई चाहिँ हामी एकदम कडा कारवाही गर्छौँ, हामी त्यसमा कुनै पनि कम्प्रोमाइज हुँदैन.
1: हजुर, कास्कीमा सबैभन्दा बढी प्रयोग हुने लागु औषध चाहिँ कुन कुन रहेछ
0: सर? अहिले कास्कीमा मैले अहिले सुरुमै भने नि कास्कीमा चाहिँ नि यो लागु औषध चाहिँ नि हामीले देख्यौँ, हामीले यहाँ प्रयोग गर्दै गर्दाखेरि यो हामी एरिया हेरेर पनि छ.
1: हजुर,
0: हामीले यो लागु औषधको कास्कीमा कुन कुन ठाउँमा लागु औषध प्रयोग हुँदैछ, के किसिमका लागु औषधहरू प्रयोग हुन्छन् भनेर हामीले यो कास्की जिल्लालाई विभिन्न क्षेत्रमा बाँडेका छौँ. र हामीले यो पर्यटकीय गतिविधि हुने ठाउँमा चाहिँ नि केही औषधि जन्ने लागु औषधहरू ट्याब्लेटहरूको प्रयोग अलिक बढेको देखिएको छ. अन्य ग्रामीण क्षेत्रमा गाजाहरू लगायतका लागु औषधहरू प्रयोग भएको देखिन्छ. र हामीले त्यो एरियालाई वर्गीकरण गरेर त्यो एरिया अनुसारै हामी कारवाहीलाई अगाडि बढाउने भनेर हामी पुरै तयारीमा पनि छौँ, हामीले गरिराखेका पनि छौँ. अब यसलाई चाहिँ नि म यो सबै यो श्रोताहरूलाई महानुभावलाई म के अनुरोध गर्छु भने यो हामीले समाज राम्रो बनाउने हो भने यो लागु औषध भनेको सरुवा रोग जस्तो तपाईँहरूले यो लागु औषध प्रयोग गरेको कसैले देख्नुभयो भने त्यो छिमेकीको छोराछोरीले कसैले प्रयोग गरेछ भने पनि हामीलाई सूचना दिनुहोस्, तर तपाईँहरूले दिनुभएन छिमेकी छोराछोरी बिग्रिराखोस् भनेर सम्झाउनु भयो भने पनि त्यो सरुवा रोग हो. अस्ति COVID-19 भनेर एउटा मा चाहिँ तपाईँहरूले यति सजग हुनुहुन्थ्यो, त्यो कोभिडभन्दा छिटो सर्ने रोग हो. त्यो हुँदाखेरि तपाईँहरूको छोराछोरीले पनि अरू तपाईँहरूको परिवारमा पनि आउँछ त्यसले, त्यो हुँदाखेरि पहिल्यै त्यसलाई निराकरण गर्नुपर्छ. र कसैले लागु औषध प्रयोगकर्ताको सूचना दिँदाखेरि त्यसलाई तपाईँले एकदमै त्यो छिमेकी अरू कसैले दियो भनेर तपाईँले त्यो शत्रुको व्यवहार पनि नगर्नुहोस्, किनभने तपाईँकै हितका लागि आएको अहिले तपाईँको बच्चालाई चाहिँ कानुनी कुनै कारवाही भयो भन्दैमा त्यो मान्छेले एकदम चित्त दुखाउनु पर्दैन. समाज सुधार्ने हो, तपाईँ परिवारै सुधार्नुको निम्ति हामी लागेका छौँ. अब यो राज्य चाहिँ हामी यो गृह प्रशासन चाहिँ अब नेपालमा लागु औषध नियन्त्रण होस् भनेर हामी लागेका पनि छौँ. यो सरकारले चाहिँ यो लागु औषध नियन्त्रण राष्ट्रिय नीति 2063 रणनीति 2066 बनाएको छ. अहिले लागु औषध नियन्त्रण सम्बन्धी ऐन चाहिँ हाम्रो 2033 थियो र त्यसलाई प्रभावकारी कार्यान्वयन गर्नुको निम्ति हामी नियमावली पनि बनाउँदैछौँ नेपाल सरकारले. अब हामी यो लागु औषध नियन्त्रणको निम्ति कार्यक्रम रणनीति नीतिहरू बनाएर अगाडि बढिरहेको छ.
1: हजुर सर, यति धेरै लागेको लागे हुनुहुन्छ, सरकार प्रहरी स्थानीय जनसमुदाय पनि लागेको देख्छु, अहिले त वडा वडामा कार्यक्रम पनि भइरहेको छ, तर झन् किन बढेको छ, यसको मुख्य चुनौती नियन्त्रण गर्नका लागि चुनौती चाहिँ के हो सर?
0: अब हामी मैले अहिले भने नि हामीले रणनीति

0: केही बनाएका छौँ सरकारले जाने रणनीति जाने यो नेपाल सरकारले संसारमै मान्यता प्राप्तै रणनीति बनाएको छ हामीले हामीले के रणनीति के बनाएको छ भने हामीले आपूर्ति नियन्त्रण गर्नुपर्छ भनेर एउटा रणनीति बनाएका छौँ अवैध खेतीहरू छ अवैध लागुवस्तु खेती छ भने त्यो नष्ट गर्ने हटाउने ओसार पसार रोक्नको निम्ति चेक जाँचहरू गर्ने आपराधिक गतिविधि कहाँ भइरहेको छ भनेर अनुसन्धान गर्ने मुद्दा लगाउने कारवाही गर्ने कामहरू हामीले त्यो एकदम गरेका छौँ अर्को चाहिँ यो मागै घटाउनुपर्छ भनेर हामी फेरि अर्को रणनीतिमा लाग्छौँ त्यो चाहिँ सचेतना अभिवृद्धि गर्नको निम्ति विभिन्न कार्यक्रमहरू गर्दैछौँ अनि अर्को महत्वपूर्ण हाम्रो रणनीति भनेको क्षति न्यूनीकरण भनेको छ क्षति न्यूनीकरणको निम्ति हामीले उपचारको कुराहरू हस्पिटलहरूमा अहिले त्यो साइकेट्रिक वार्डहरू जुन चाहिँ स्थापना भएका छन् त्यहाँ अहिले उपचार गर्ने कुराहरू छ अनि केही हामीले रिहेबिलिटेसन सेन्टरहरू भनेर पुनस्थापना केन्द्रहरू भनेर सरकारले प्रोत्साहन गरेर कामहरू गरिरहेको छ यस्ता कामहरू पनि गरेका छौँ अर्को हाम्रो महत्वपूर्ण रणनीति भनेको अनुसन्धान र विकासका निम्ति केही कामहरू भएका छन् र अर्को विषय चाहिँ हामी सहभागिता जनसहभागितामा नै यो लागुवस्तु नियन्त्रण गर्न सकिन्छ भनेर हामी लगाएका छौँ तर त्यति गर्दा गर्दै पनि हामीलाई केही चुनौतीहरू छन् अहिले हामी यो हाम्रो अफिसमा पनि हामी सुरक्षा समिति लगायत सबै ठाउँमा हामी यो छलफल पनि गर्छौँ यसलाई एकदमै मेन एजेन्डा राखेर हामी छलफल गरिरहेका छौँ अहिले मेन समस्या भनेको हामी चाहिँ यो चाहिँ अलिकति सङ्गठित अपराधहरू छ यसको मेन सङ्गठित अपराध भएको हुनाले यसको त्यो अपराधमा संलग्न मान्छेहरू चाहिँ को हुन् भनेर पहिचान गर्न धेरै अप्ठ्यारो र यो अन्तर्राष्ट्रिय गिरोह पनि रहेछ यसमा अब हामीले भन्ने गर्छौँ कि संसारमा सबभन्दा के अरे खतरा अपराधहरू मध्येमा यो लागु औषध पनि हो अब अवैध हात हतियार मानव वेशभूषण ओसार पसार जस्तै यो एक नम्बर दुई नम्बरमै पर्ने यो सङ्गठित अपराध हो जो भएको हुनाले हामीले यसलाई चाहिँ रोक्नलाई अलिक कठिन पनि भएको छ हामी त्यही अनुसारले रणनीति पनि बनाउँदैछौँ अर्को एउटा कुरो के हो भने यो व्यक्तिगत कुरा पनि रहेछ व्यक्तिगत कुरा विषय भएको हुनाले मान्छेहरू के हेर्ने भने यो विषयलाई लुकाउने उनीहरूले लुकाउने थाहा सम्पूर्ण थाहा दिन नपाए हुन्थ्यो भन्ने र अर्को कुरो के हो भने परिवार समाजमा पनि हामीसँग अज्ञानता हो कि हामीसँग त्यो केही भएको कारणले यो मेरा छोराले लगभग गर्दैछ भनेर छोरीले गर्दैछ भनेर भन्यो भने त मेरो इज्जत जान्छ भनेर भन्नुहुन्छ अब रोग भएको कुरो जानकारी नगराएर इज्जत जाँदैन त्यसको त उपचार पो गर्नु पर्यो यो विषय चाहिँ एकदमै हामी सचेतना पनि राम्रोसँग पुर्याउन सकेनौँ भन्ने हाम्रो अर्को चुनौती छ अर्को यो चाहिँ नि अवैध कारोबार व्यापारी क्रियाकलाप रहेछ अनैतिक व्यापारी क्रियाकलाप यो अनैतिक व्यापारी क्रियाकलाप भएको हुनाले यसमा आर्थिक लाभ पनि रहेछ आर्थिक लाभ भएको हुनाले केही गलत मनसाय भएका व्यक्तिहरू केही गलत मनसाय भएका व्यवसायहरू यसबाट छिटो कमाएर धनी हुन्छौँ भन्ने लाभ हुँदाखेरि उहाँलाई चाहिँ नि हामी कोसिस गरेर कानुन दायरामा ल्याउँदा पनि केही मान्छे छुटेको केही भएकोमा उहाँहरूलाई चाहिँ हामीले राम्रोसँग पहिचान गरेर काम गरेर सकेका छैनौँ अब हामी यिनै चुनौतीलाई सामना गरिदिएर कास्की जिल्लामा पनि नीति रणनीति बनाएर हामी लाग्छौँ र हामीले यो कास्की जिल्लालाई चाहिँ लागु औषध मुक्त जिल्ला एकदमै दुर्व्यसन कम भएको जिल्ला बनाउँछौँ यस्तो काम गर्न सक्यौँ भने हाम्रो कास्की जिल्लाको इज्जत पनि बढ्छ
1: हजुर सर एउटा प्रश्न अहिले धेरै आइरहेको थियो त्यो अझ बढी हजुरलाई जानकारी होला जस्तै लागु औषध प्रयोगकर्ता युवाहरू त बढी छँदैछन् त्यसमा पनि अझै बढी ओसार पसार भनौँ न एक ठाउँबाट अर्को ठाउँमा लगिदिने माने भर्खरको युवाहरूलाई चाहिँ प्रयोग गरिएको छ भन्ने कुरा सुनिन्छ यो चाहिँ
0: एकदमै अहिले खास गरेर लागु औषधको मैले अहिले भने नि सुरुमै भन्दाखेरि यो सङ्गठित अपराध हो भनेको थिएँ नि यो सङ्गठित अपराध भनेको यस्तै काम हुँदो रहेछ त्यो जुन मेन कारोबारी चाहिँ नि एकदमै
1: हिरनमा
0: बस्ने गोप्यमा हुने उसका तीन चारवटा लेयर हुँदै गएर अब एउटा सामान्य महिलाहरू जो एकदमै त्यो विषय नबुझेका यस्ता मान्छेहरूलाई चाहिँ नि अब त्यो यो लागु औषध हो पनि नभन्ने ट्याक्सी ड्राइभरहरू यस्ताको प्रयोग गरेर उहाँहरूलाई चाहिँ त्यो लागु औषध ओसार पसार गर्ने काम भएको छ अहिले हामीले पक्राउ गरेका मान्छेहरूसँग सोधखोज गर्दाखेरि प्रहरी रूपमा बसेर हामी छलफल गर्दाखेरि पनि उसले त्यो मेन सप्लायरको नाम बारेमा बुझाउनै नसक्ने त्यो भएको हुनाले यो म सम्पूर्ण के अरे हाम्रो श्रोतागणहरूलाई के भन्छु भने यो कुनै पनि सामानहरू ओसार पसार गर्दै हुनुहुन्छ कुनै गुरु ड्राइभरहरू हुनुहुन्छ यातायात व्यवसायहरू हुनुहुन्छ त्यो हुँदाखेरि त्यो सामानको के हो कहाँबाट आएको कसरी हो त्यसको राम्रोसँग पहिचान गरेर त्यसको के अरे रसिद काटेर बिल काटेर यो कानुनी रूपमा ओसार पसार गर्ने सिस्टम राखेर र त्यसको सबै विवरण राखेर सामानहरू ल्याउँदाखेरि तपाईँहरू पछि तपाईँहरू जो जो कारो के अरे ओसार पसारमा कहाँ केही गर्नुहुन्छ खास गरेर यता व्यवसायहरू हुनुहुन्छ तपाईँहरू कानुनी झमेलाबाट धेरै मुक्त हुनुहुन्छ. त्यो भएको हुनाले अब कुनै पनि माल वस्तु ढुवानी गर्दाखेरि त्यसको बिल काट्ने त्यो वैधानिक रूपमा प्रयोग गर्यो भने उहाँहरूलाई सजिलो पनि हुन्छ. अहिले पनि यो सँग यो लागू औषध कारोबारीहरूले यस्ता कामहरू गरिरहेको अवस्था छ.
1: हजुर, लागू औषध दुर्व्यसन न्यूनीकरणका लागि दीर्घकालीन समाधान चाहिँ के हुन सक्छ?
0: अब दीर्घकालीन समाधान त अब यो अहिले मैले हामीले जुन चारवटा पाँचवटा रणनीति भनेको थिएँ नि, त्यही रणनीतिलाई राम्रोसँग कारवाही गर्ने हो र त्यसमा चाहिँ आपूर्ति नियन्त्रणको कुरालाई राज्य सरकार र हाम्रो स्वच्छ निकाय परिचालित हुन्छ र माग घटाउने विषयलाई चाहिँ सचेतनाका कामहरू गर्नुपर्छ. यो माग घटाउने भनेको सचेतनाकै काम गर्ने हो र उपचारकै काम गर्ने हो र क्षति न्यूनीकरणको निम्ति सरकार अझै के अरे सुविधाहरू बढाएर अस्पतालहरू लगायत केही व्यवस्थाहरू गर्न सरकार लागेको छ र हामी सबभन्दा ठुलो कुरो म कास्की जिल्लाका सम्पूर्ण जनसमुदाय र आमा दिदी दाजुभाइ सबैलाई म के अनुरोध गर्छु भने अब तपाईँ हामी सबैको सहभागितामा मात्र यो नियन्त्रण गर्न सकिन्छ र यसलाई चाहिँ नि यो राज्यको मात्रै काम होइन समाजको प्रत्येक व्यक्तिको एकदमै जिम्मेवारी हो भन्ने विषयमा आजको यो दिवसले सबैलाई चाहिँ प्रेरणा जागोस्. अब अहिले नेपाल सरकारले मात्रै होइन अन्तर्राष्ट्रिय लेभलमै यो लागू औषध नियन्त्रण सम्बन्धी यसो अन्तर्राष्ट्रिय दिवस बनाएर हामी बनाउँदैछौँ. हामी चाहिने विभिन्न प्रभात फेरीका कार्यक्रम सचेतनाका कार्यक्रमहरू गर्दैछौँ. हामी 12 गते बिहान चाहिने हामी प्रभात फेरीसहित एउटा कार्यक्रम गरेर हामी यो कार्यक्रमको समापन पनि गर्दैछौँ. त्यो कार्यक्रममा पनि सबैलाई सहभागी हुन म अनुरोध गर्छु र तपाईँ हामी सबैको सहभागिताले मात्रै यो लागू औषध नियन्त्रण सम्भावना सम्भव छ र सहभागिता बिना चाहिने सरकार एक्लै एक्लो प्रयासले चाहिँ यो सम्भावना छैन. तपाईँहरू सबै समुदायको सहभागिता र सहयोगको निम्ति म अनुरोध गर्छु.
1: हजुर, अन्त्यमा के भन्नुहुन्छ?
0: अब यो अन्त्यमा के भन्छु भने यो लागू औषध अहिले हामी जतिसुकै मेहनत गर्दाखेरि पनि यो भुसको आगो चाहिँ सकिरहेको छ. यो लागू औषधलाई अलिकति एउटा चाहिँ यो विभिन्न किसिमले यो आधुनिकताको प्रतीक अहिले अहिले हाम्रो युवाहरूमा यो भेप लगाएका लागू औषधहरू प्रयोग गर्छन्. त्यो भेप चाहिँ रसायनहरूको निकोटिनमा युक्त रसायन हुन्छ त्यहाँ, त्यसले चाहिँ झन् क्यारे व्यक्तिलाई लागू औषधको दुर्व्यसनमा फसाउँछ. तर हामी के भन्दैछौँ भने त्यो भेप चाहिँ इलेक्ट्रिकल केही असर गर्दैन यस्ता लगाएका छन्. हामीसँग भएको सचेतनाको अवस्था अलिकति क्लियर गर्नुपर्ने र बाउ अभिभावकहरूले आफ्ना छोराछोरीहरूको राम्रोसँग रेखदेख गर्नुहोस्. अब छोराछोरी अहिले बिग्रियो भने केही भयो भने एक त छोराछोरीको भविष्य पनि बिग्रन्छ र बाबुआमाको भविष्य पनि के हो भने बुढेसकालमा सहारा भनेका छोराछोरी बिग्रँदाखेरि अझ हामीलाई अवस्था अन्धकारमय हुन्छ. त्यो हुँदाखेरि म सम्पूर्ण काशी जिल्लावासी मात्रै होइन यो रेडियो सुनेर बस्नुहुने संसारभरिका अभिभावकहरूलाई म के भन्छु भने अब समाज सुधार्नको निम्ति प्रत्येक व्यक्ति लाग्नुपर्छ. सबै व्यक्ति लाग्नुभयो भने समाज सुध्रिन्छ. म त्यति कुरा भन्छु.
1: यो समय दिनुभयो सर, हजुरलाई धेरै धेरै धन्यवाद.
0: धन्यवाद. अब यो आज एकदमै महत्वपूर्ण विषय खास गरेर समाज सुधार्ने जस्तो एकदमै महत्वपूर्ण विषयमा मलाई यसरी रेडियोमा समय दिएर बोलाएर मलाई केही कुरा राख्न दिनुभयो त्यसको निम्ति हाम्रो दुर्गाजी लगायत यो रेडियो सफलतालाई एकदमै म धन्यवाद दिन्छु र यो सबै नेपाली लगायत संसारभरिका व्यक्तिहरू महानुभावहरूलाई यो लागू औषध दुरुपयोगको अवैध कारोबार लगायतको अन्तर्राष्ट्रिय दिवस छ. यो दिवसमा को शुभकामनासहित नेपाल र काशी जिल्लालाई नै लागू औषध दुर्व्यसनबाट घट्दै जाओस् र एकदमै राम्रो होस् भन्ने शुभकामना दिन्छु. धन्यवाद.
1: हस्, धेरै धेरै धन्यवाद छ यो समयको लागि. आज हामीले छलफल गर्यौं अन्तर्राष्ट्रिय लागू औषध तथा अवैध तस्करी विरूद्धको दिवसको अवसर पारेर कास्की जिल्लामा लागू औषध प्रयोगकर्ताको अवस्था, चुनौती र न्यूनीकरणका लागि हामी के गर्न सक्छौ एकजुट भनेर त्यो विषयमा छलफल गर्यौं. छलफलका लागि सहभागी हुनुभएकोमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल सरकारले तोकेको लागू औषध नियन्त्रक अधिकारी कास्की जिल्लाका हुनुहुन्छ चित्रांगद बराल सर. केन्द्रको कुराकानी प्रस्तुत गर्यौं। यो दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू हुँदैछन्। यो एउटा व्यक्ति एउटा परिवार ए मेरो त होइन त्यसको परिवारको बिग्रेको भनेर हुँदैन, यो हामी सबै मिलेर यसलाई न्यूनीकरण यसका असर प्रत्यक्ष अप्रत्यक्ष रूपमा तपाईँ हामी सबैले भोगिरहेका छौं। त्यसकारण यो सबै हामी सबैको समस्या हो, यसलाई समाधानतर्फ लागौं भन्ने आग्रह गर्दै यो समय दिनुभएकोमा पुनः एकपटक हाम्रो आजको अतिथिलाई धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथि लिएर आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँको दिन शुभ रहोस्। शुभ दिन।
2: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 9811062983 9855852855। सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
3: घरको ल्याउन लागेको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काश उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा काष्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161 541 984 541 985। उद्योग काष्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161 525 904। स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउँ।
8: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
9: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
10: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
11: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807615947, 9857325575।
12: आयो है मासु ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ। पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टू मिट
2: छ। क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाओ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि, हेरिराख्नु जस्तो कता बनाएछ?
3: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दिज सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
2: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दिज सुनचाँदी दुकान जान्छु नि।
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
3: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802517014।
0: यदि तपाईँ वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-5531, 9867-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 9801-77-123।

0: Vakilal Esports, Bugda Vishal Bazar, Sibirjunga Pokhara, Shampurna Kisimka, Khelkudka Samagri, Wholesale Tatha Khudra Bikri Garine Thau, Bibhinna Deshka Jersey Haru, Supath Mulyama Paincha, Aafulai Man Parne Deshko Jersey Ka Lagi, Samjhan Hos, Vakilal Esports. Proprietor Mohan Kumar, Samparka, 98-11-62-983, 98-55-52-855, Samjhan Hos Hai, Vakilal Esports, Bugda Vishal Bazar.
1: मेरी बुहारी कति राम्री आकाश को जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाश को जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्स का गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दावासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 98460-59581
1: 98-66-15475
0: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना
4: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ
0: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध
4: सोह्र बिन्दु खुवाइने मिति 2083 असार 31 गते बुधबार
0: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
4: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बालबालिकालाई ज्वरो अजीर्ण अपच झाडा पखला आऊ रुगाखोकी सर्दी मर्की रुगाखोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ
0: निर्मित औषधिको सदुपयोग होस् सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर पाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ
4: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ
0: अनुरोध गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकी आयुर्वेद अस्पताल पोखरा 26 कास्की
4: फोन नम्बर 061-563-528 मोबाइल नम्बर 98-560-55-28

0: स्टडी एब्रोड जुनसुके विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 9856320325 9806535480 साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: भाइको विवाह पनि हिजोभन्दा आज झन नजिकैदैछ। डुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौ न, कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
2: हा दाई, पनि कति आचिलो भएको। सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुबोध मूल्यमा पाइन्छ।
3: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फुलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्कका लागि गोल्डन नर्सरी सिद्धार्थ चोक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वार, मोबाइल 9856032717 र 9846055079।
4: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो, उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 0165761110, प्रोप्राइटर मनोज बास्तोला, 9560222625, 9560226110।
5: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
6: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
6: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
5: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिऊ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
5: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9560011 86, 9460335111। सम्पर्क नम्बर फेरि एकपटक 9460335111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिमा बाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
7: Studio time.
8: It's 9 a.m.

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। आज लागू औषध दुरूपयोग तथा अवैध ओसारको रासार विरूद्धको अन्तर्राष्ट्रिय दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै पोखरामा प्रभात फेरी सहितको र्याली। सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न थप एक हप्ता म्याद, 3 दिनमा सक्ने भनिएको रास्तामा अधिवेशन 6 दिन पुग्यो। व्यवस्थापनले आज खाना नखुवाउने। रासपा उपसभापतिमा स्वर्णिम वागले निर्विरोध। र नेदरल्याण्ड जापान र स्वीडेन नकआउट चरणमा, ट्युनिसिया विश्वकपबाट बाहिरियो। अब सुनौ पूरा समाचार। आज लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस। लागू औषधले समाजमा पारिरहेको गम्भीर असर बारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाइँदैछ। राष्ट्रसंघको महासभाले सन् 1987 डिसेम्बर 7 एक प्रस्ताव पारित गरी हरेक वर्ष जुन 26 यो दिवस मनाउन प्रारम्भ गरेको हो। लागू औषध दुरूपयोग मुक्त अन्तर्राष्ट्रिय समाज निर्माण गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय सहयोग र साझा प्रयासबाट सुदृढ बनाउने प्रतिबद्धताका साथ यो दिवस मनाइन्छ। संयुक्त राष्ट्र संघका अनुसार पछिल्ला दशकमा विश्वभर लागू औषधको प्रयोग र बजारमा उपलब्ध लागू औषधको संख्या निरन्तर बढ़िरहेको छ। कोकिनको उत्पादन, बरामद र प्रयोगमा पनि वृद्धि भइरहेको छ भने कम लागतमा उत्पादन गर्न सकिने तथा पत्ता लगाउन कठिन हुने कृत्रिम लागू औषधको अवैध कारोबार पनि विस्तार भइरहेको छ। सरकारले सुकुम्बासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न थप एक हप्ता समय दिएको छ। यसअघि असार 12 गते भित्र होल्डिङ सेन्टर छाड्न भनेको सरकारले आज एक सूचना जारी गर्दै 19 गतेको मौका दिएको हो। यसअघि असार 9 गते अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिले सूचना जारी गरी असार 12 गते भित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको थियो। आज फेरि समितिले सूचना जारी गरी उक्त समय अवधि छोटो भएको भन्ने गुनासोको आधारमा म्याद थपिएको जनाएको छ। आज जारी सूचनामा लेखिएको छ, यस समितिको पूर्व सूचना अनुसार 83 असार 12 भित्रमा होल्डिङ सेन्टरहरू बसोबास गर्नेहरूलाई स्वव्यवस्थापन गर्न भनी जानकारी गराइएकोमा घर भाडा प्राप्त गर्ने समय अवधि छोटो भएको भन्ने गुनासो समेतको अवस्थालाई ध्यानमा राखी 2083 असार 19 गतेसम्म असमय सीमा थप गरिएको बेहोरा जानकारी गराइन्छ लेखिएको छ। 3 दिनमा सकिने भनिएको रासपा महाधिवेशन आज 6 दिन पनि जारी छ। आज पदाधिकारी निर्वाचित गरेर महाधिवेशन सम्पन्न गर्ने तयारी छ। असार 4 गतेदेखि चितवनकोमा रासपाको पहिलो महाधिवेशन अधिकरण भएको थियो। असार 9 गते सम्पन्न गर्ने भनिए पनि प्रतिनिधि चयनमा विवाद र केन्द्रीय सदस्य तथा पदाधिकारी चयन ढिलाइ हुँदा महाधिवेशन लम्बिएको हो। महाधिवेशन लम्बिएर खर्च व्यवस्थापनमा कठिनाई भएपछि आजको पनि लागि व्यवस्थापनले खाना नखुवाउने जनाएको छ। हिजो राति व्यवस्थापनले बिहानको चिया मात्र व्यवस्था गर्ने जानकारी दिएको थियो। राजसभा सभापतिमा रवि लामिछाने यसअघि निर्विरोध भइसके पनि पदाधिकारी पदको उम्मेद्वारको अन्तिम नावली अझै सार्वजनिक गरिएको छैन। केही असन्तुष्टिका बीच बिहिबार केन्द्रीय सदस्यहरूको निर्वाचन परिणाम भने सार्वजनिक गरिएको छ। राजसभा विधानमा पहिले सभापति र केन्द्रीय सदस्य चयन गरिसकेपछि बल्ल पदाधिकारी चयन गर्ने व्यवस्था छ। तर महाधिवेशन लम्बिएका कारण महाधिवेशन प्रतिनिधि धमाधम घर फर्किएपछि आज पदाधिकारी सर्वसम्मत घोषणा गर्ने र महाधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ। यसैपछि राजसभाको उपसभापति स्वर्णिम वागले निर्विरोध निर्वाचित हुनुभएको छ। चितवनमा भइरहेको महाधिवेशनमा उपसभापति पदका लागि वागलेको मात्र उम्मेद्वारी परेपछि उहाँ निर्विरोध हुनुभएको हो। भेनेजुएलामा 1 मिनटको अन्तरमा गएको 2 शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा 188 पुगेको छ भने 1500 भन्दा बढ़ी मानिस घाइते भएका छन्। अस्ति बेलुकी भएको 7.2 र 7.5 म्याग्निट्युडको भूकम्पले राजधानी काराकासा सहित लागवाल राज्यमा ठूलो क्षति पुर्याएको हो। राष्ट्रसंघका अनुसार प्रभावित क्षेत्रमा अहिलेसम्म 100 भन्दा बढ़ी भवन पूर्ण रूपमा भत्किएका छन्। उद्धार कर्मीहरू भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धारमा निरन्तर खटिरहेका स्थानीय बासिन्दाले भूकम्प निकै लामो समयसम्म महसुस भएको बताएका छन्। काराकासका एक व्यक्तिले पूरै संसार नै लामो समयसम्म हल्लिरहेको जस्तो महसुस भयो बताएको बीबीसीले जनाएको छ। घरमा क्षति पुगेपछि धेरै नागरिकले खुल्ला ठाउँ र सड़कमा रात बिताउन बाध्य भएका छन्। प्रभावित क्षेत्रमा उद्धार राहत तथा क्षतिको मूल्याङ्कन कार्य तीव्र गरिएको खबरमा उल्लेख भएको छ। अब खेलकुदको समाचार। फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड समूह एफको शीर्ष स्थानमा पुगेको छ। आज बिहान भएको खेलमा नेदरल्याण्डले ट्युनिसियालाई 3-1 हरायो। तेस्रो मिनटमा ट्युनिसियाका एलिस स्किरले आत्महत्या गोल गर्दा नेदरल्याण्डले अग्रता
लियो। सातौं मिनटमा ब्रायन बबीको गोलमा नेदरल्याण्डले 2-0 अग्रता पुग्यो। ट्युनिसियाका हाजेम मास्तरियाले गोल फर्काएका थिए। 63 मिनटमा नेदरल्याण्डका जोन पावल भानले गोल गरेपछि नेदरल्याण्ड 3-1 विजय भयो। सबै खेलमा पराजित ट्युनिसिया विश्वकपबाट बाहिरिएको छ। आज भएको अर्को खेलमा जापान र स्वीडेनले 1-1 बराबरी खेलेका छन्। जापानका डेजिन मेदाले 55 मिनटमा गोल गरे भने स्वीडेनका एन्थोनियो एलेगाले 61 मिनटमा गोल गर्दै खेल बराबरीमा लिएका हुन्। यता फिफा विश्वकप फुटबल अन्तर्गत भएको अर्को खेलमा समूह ई को खेलमा कुरासाओमाथि सहजित निकाल्दै आइभेरी कोष्ट प्रतियोगिताको नोकआउट चरणमा प्रवेश गरेको छ। शुक्रबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा आइभेरी कोष्टले कुरासोआलाई 2-0 गोल अन्तरले पराजित गरेको हो। आइभेरी कोष्टलाई महत्वपूर्ण जित दिलाउन निकोलस पेप्पे नायक बने। खेलभर उत्कृष्ट प्रदर्शन गरेका पेप्पेले टीमका लागि दुवै गोल गरे। उनले खेलको शुरूआती 7 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने 64 मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दै आइभेरी कोष्टको जित निश्चित गरे। यसैसँगै आइभेरी कोष्टले 3 खेलबाट समान 2 जित र 1 हार सहित कुल 6 अंक जोडेको छ। यद्यपि समान 6 अंक नै भए पनि गोल अन्तरका आधारमा पछि पर्दै आइभेरी कोष्ट समूह विजेताका रूपमा अर्को चरणमा प्रवेश गरेको हो। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर सँगको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। आज लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न थप 1 हप्ता म्याद। 3 दिनमा सकिने भनिएको राष्ट्रपाको महाधिवेशन 6 दिन पनि पुग्यो। व्यवस्थापनमा चुनौती राष्ट्रपा सभामा श्रोणी मागले निर्विरोध। र नेदरल्याण्ड जापान र स्वीडेन नकआउट चरणमा ट्युनिसिया विश्वकपबाट बाहिरियो। रेडियो सफलता तयार पारेको बिहान 9 बजेको खबर सङ्गालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। लोकल सुधार भेटिन अहिले 6 बजे खबर सङ्गाल आउनेछ। हामीसँग सफलताको पाइलामा अब केही बेर सुन्न सक्नुहुन्छ। विभिन्न गीत सङ्गीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।
5: सुन्न मन लाग्यो,
6: आयो है मासु, ताजा ताजा मासु।

0: हुन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट त पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 6 59 50 960। दोस्ती टु मिट।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ।
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
8: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, स्योर गर्दिन कि क्या हो?
9: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौं अनि मात्र विश्वास गरौं।
10: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौं, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
11: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
13: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
12: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल, अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय, नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
14: कन्ट्याक्ट 0615530050, 0615589848।
12: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेलो
1: हजुर सन्जय कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारा होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र सिटी कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 0165531071, 98067081234, 97050 77123, व्हाट्सएप नम्बर 98011 77123।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस्। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
7: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स, डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110 98284420 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
8: बिहान बिहान कहीँ नलाकाऊ, घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
9: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
10: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
11: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161 541 984 541 985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161 525 904। स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: कोही छैनन्
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
2: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
3: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
2: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
4: Studio Time.

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: स्टडी एब्रोड जुनसुके विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 9856320325 9806535480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो पनि त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुन चाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 50 9825170014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने

0: लौन नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न।
1: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
2: हाम्रो वन हाम्रो धन डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayat ka sampurna hotel sambandhi talim ka lagi.
4: Kantipur Hotel Training Center.
3: Barsho dekhi desh videsh ka 5 tari hotel ma karyarat chef ra manager dwara talim dine videsh ma manyata prapta antarashtriya star ko pathyakram.
5: Sathai hostel ko byabastha pani raheko cha.
4: Tare hotel haru ma field visit ra field training garaine. City visit dwara skill test garai certificate dine. Tapai hamro bishwas jitna safal.
3: Kantipur Hotel Training Center. सुन्दरमार्ग चुक्लडुङ्गा UFO र स्त्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-587-915
7: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
8: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
7: अनि कहाँ छ छोरा यो पसल
8: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
9: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
8: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
7: पोखरा दुई बिन्दवासिनी बस पार्क
8: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
7: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
8: मोबाइल नम्बर 98460-59581
7: 98165-75
10: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो होइन ए हजुर। हजुरलाई के चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैरान भइसके।
2: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटर मा रहेको श्री राम नर्सरी मा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानीज डुबो एभरग्रीन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 9856023461 9826060908।
4: सफलता स्टूडियो टाइम।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जसो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447337, मोबाइल नम्बर 9856287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
11: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
10: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, IPTV, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
12: कन्ट्याक्ट 0615530050, 0615589848।
10: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सफलता एम्बुलेन्स अब 24 घंटा हजुर को सेवामा।
2: सेवा सुविधा संपन्न एम्बुलेन्स नेपाल अधिराज्य भर का लागि स्टाफ नर्स डाक्टर सहित संपूर्ण सुविधा सहित एम्बुलेन्स सेवा का लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटो को लागि फोर व्हील को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090 9828842020। गरीब तथा विपन्न वर्ग का बिरामीले ओडाको सिफारिश ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा संचालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नॉनस्टॉप म्यूजिक को साथ में रेडियो सफलतामा तपाई विज्ञापन गर्न चाहनुहुन्छ भने फोन गर्नुहोस् 061455966 मा या 98067045767 मा फोन गर्न सक्नुहुन्छ। अब नॉनस्टॉप म्यूजिक का साथ में तपाईको नॉनस्टॉप विज्ञापन।
3: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त
4: हुन्छ
3: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियोले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यार

0: अनि भर पर्दो एक मात्र संस्था गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
1: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
2: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टू मिट।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
3: मोबाइल नम्बर 98460 59581,
2: 98165 15475।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
6: Studio time.
7: It's too well known.

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639003, 98560343। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615898488।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860066642 9860601।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 07 मुलसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635 98460-43853।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, लागढुङ्गा पोखराहाट कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
3: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
4: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल, झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
3: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउ।
8: एउटा सानो लाबर भाइले सिङ्गो बन्नै सखा भुने भयो।
9: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: के हेरेर तोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9850628744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9850601186 9840335111 सम्पर्क नम्बर फेरि एकपटक 9840335111
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौ
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
7: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
7: सचेत बनाऊ
8: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-63-2, 98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल, अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय, नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 061-55-3050, 061-58-9848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता गुडिन, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860641081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811877488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151, 9850505251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-5551-071, 9807-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
2: घर बनाउन लागेको कुरा त तपाईँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
3: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-5149-84, 5149-85। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061-5259-04। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउ।
7: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
8: हो त नि, एउटा सानो लापर भाइले सिङ्गो वन नै सखा भन्ने भयो।
9: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउने कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा,

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802150 9821 2714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9856-28744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856-011-86 9846-35111 सम्पर्क नम्बर फेरि एकपटक 9846-35111
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
7: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
7: सचेत बनाऊ
8: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ पिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क पिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, पिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98-460-00851।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864061081। तपाईको भोक लाग्दाको साथी मनसरता चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरता।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तकहरू, खेलकुद साथै स्टेशनरी सामानहरू, फोटोकपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेशनरी 0 किलोमिटर 5 पोखरा।
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0615745668, मोबाइल नम्बर 98560028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
3: ल ल ल यता नआऊ है बुहारी तलै बस छाछुत नगर आज कति दिन रे
4: तीन दिन भयो
3: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
4: केही हुन्न मुवा छुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
3: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
4: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
5: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजनले हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
3: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
6: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
8: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
8: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0165201179

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: बाबा, आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो, किन नि? के भयो, सन्चो भएन?
1: होइन, यतिकै जाने मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो? ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: टक्कै हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समेकीय सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
2: हो नि, पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 9867-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 9801-77-123।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
7: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
8: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
7: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा, तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
8: साथै माडा, तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642, 9860041। मठ मन्दिर,
7: गुरुकुल,
8: चैत्य गुम्बा
7: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
8: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
7: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
2: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
2: कपडामा केवल कपडा मात्र होइन तपाईको माया र सम्मान पनि हुन्छ
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
1: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 98560116 98460335111 सम्पर्क नम्बर फेरि एकपटक 98460335111
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियोले
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 98560140 98560607 र 98038140 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, फङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
2: हेलो,
3: हजुर सन्चै, कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
0: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
0: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा ताज चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भए त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161547734 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0161574668 मोबाइल नम्बर 9856028104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
6: होइन ए बुढा बिहान बिहान कहीँ नलाकाउ
7: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161544905419850 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161525904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ
11: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ मुहान वरपरका रुख नकटौ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि संचय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौ, पानीको दुरुपयोग नगरौ। स्वच्छ पानी सबैको पहुँच।
12: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हुन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्ती टु मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89 99।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460 20127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो हैन ए हजुर हजुरलाई केही चिन्तै छैन कि के हो घर को म त सोचा सोचा हैरानै भइसके
2: के चिन्ता लिन्छ हो यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न चिन्ता सबै हट्छ नि
3: जापानीज दुबो एवरग्रीन प्लान्ट गार्डन डिजाइन सीजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ
4: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस् सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5-0 किलोमिटर मोबाइल नम्बर 98560-23461 98266-06

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिपेजुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर संपर्क 9816062983 9855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0615707636 9856020325 9806535480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पो।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैर पाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।

0: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
1: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
0: अब सब को लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
1: कन्ट्याक्ट 0615530050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
3: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
4: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
2: किन आँखा मिचेको मिचे गरेको?
6: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
2: धेरै समय मोबाइल चलाएपछि क्या हो?
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझेँ।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9846-00851।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856020325 9806535480। साथै आयस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: आयो है मासु ताजा ताजा मासु दोस्ती टु मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीटु मिट छ,
2: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: हेलो
7: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
8: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
1: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण मावीदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल। मोबाइल नम्बर 98639 63 2, 98564 34. खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: अब रेडियो प्रस्तुत उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।
9: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
10: होइन के भन्छ यो रेडियाले
9: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी 1 महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98560-21440, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: दुख अब विदेशा नै सोचिसके
1: सुख दुख त्यतै गरे भइहाल्छ नि
0: मेरो त सपना ठुलो छ म त जान्छु नि
2: विदेश जाने थुप्रै उपायहरू छन् तर उहाँको योग्यता अनुसार डिपेन्डेन्टमा जाँदा राम्रो हुन्छ त्यसको लागि डुप्लिकेट बिहे गर्नुपर्ने हुन्छ

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98 171 87 488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुलसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: धूम्रपान का कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्ती का कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धूम्रपान का कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, स्वास्थ्य श्वासमै समस्या देखियो।
4: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530508 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
8: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
9: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शन

0: टाइम छ।
1: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको ठिक 8 बजेको छ।
2: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो।
6: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
8: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
10: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि, फेरि राख्नु जस्तो कता बनाएछ?
11: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
10: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
6: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
11: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802521714।
12: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93 97 650 59 60 दोस्तीटु मिट्स।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35 111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35 111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98560 28 104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
5: आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
6: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
7: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
0: साथै शुभारम्भको अवसरमा निशुल्क सुगर टेस्टको व्यवस्था गरिएको छ।
2: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकैछ। डुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला, र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
3: दाई पनि कति आत्तिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफुल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
4: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर, आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्कका लागि गोल्डेन नर्सरी, सिद्धार्थ चोक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वा, मोबाइल 98560-32717 र 98460-55079।
1: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98560-85843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
5: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा ताप चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: प्रिंटिंग छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ ओम प्रिंट हाउस। ओम कम्प्युटर डिजाइनिंग एन्ड एडभर्टाइजिंग हाउस पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिन्ट तथा फोटोकपी स्टिकर कप प्रिन्ट टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस पोखरा 8 सिर्जना चो फोन नम्बर 061-576-110 प्रोप्राइटर मनोज पास्तोला 9560-2225 9560-26110। सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

0: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
2: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर संपर्क 9816692383 9855852855 समझनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
2: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइरहेको छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 9855353494
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा
5: हेलो
6: हजुर
5: सन्चै कस्तो छ हजुरलाई
6: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
5: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
6: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
7: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
9: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा
8: फोन नम्बर 061587915
10: टाइम यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको 9 बजेको छ
11: रेडियो सफलता 103.4 मेगाहर्ज

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447337। मोबाइल नम्बर 9850607744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। स्योर गर्दिम कि क्या हो?
1: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिज सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दिज सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: छोरोलाई खेलकुदको सामान छोरीलाई स्टेसनरी सामान यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ
4: ल दिदी बहिनी यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा हो त्यही जानुहोस् न तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ
3: हजुर प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू खेलकुद साथै स्टेसनरी सामानहरू फोटोकपी प्रिन्ट बाइन्डिङ रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर प्रोप्राइटर मिनराज खड्का फोन नम्बर 0165536651 सम्झनुहोस् है नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
6: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840202127
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ

0: समाजलाई जोड्न आमा मिलन।
1: पोखरा महानगरपालिका वडा नम्बर 8 सिद्धार्थ मार्ग स्थित हाम्रो आमा मिलन केन्द्रले आफ्नै भवन निर्माण गरेर भवनबाट आफ्नो सेवा दिइरहेको छ। आमा मिलन केन्द्रले गर्दै आएको बालिका दुलै हैनन् भन्ने सन्दर्भमा विभिन्न खालको डायलगहरू, जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेका छौ।
2: सहकारी मार्फत सहकार्य गर्दै आमा मिलन
1: कति पनि विचलित नभइकन हामी सहकारीको मूल्य र मान्यता अनुसार कार्यक्रम सञ्चालन गर्दै आउँदाखेरिमा संस्था संस्थागत भएको देख्दाखेरिमा चाहिँ नि सबैजना खुसी हुनुहुन्छ।
0: श्रेष्ठ नागरिक हाम्रा इतिहासका दस्तावेज हुन्, यिनीहरूको सुरक्षा र संरक्षणमा आमा मिलन।
1: श्रेष्ठ नागरिकहरूको दिवा सेवा कार्यक्रम पनि हामीले सञ्चालन गरिरहेका छौँ।
3: 65 वर्षको भयो कि भए पनि अझ 100 वर्षका ऐकाले भन्दा धेरै दुःख काटेकी मैले।
2: उद्यमशीलताको विकासमा आमा मिलन
4: सहकारीबाट लोन लिएर अहिले आफ्नो व्यवसाय म आफै बाहिर निस्केर गर्दैछु। उद्यमशील बन्न सक्ने भए मलाई चाहिँ एकदमै आमा मिलन प्रति खुसी लागेको छ।
2: आकस्मिक उपचारका लागि मृत्युबाट बचाउन एम्बुलेन्स सेवाका लागि आमा मिलन।
0: स्वास्थ्य र निरोगी बन्न योग र योगमा जीवन जोड्न आमा मिलन।
2: आमा मिलन संस्था एक कार्य क्षेत्र अनेक
0: आँटै गर्न सकिन्छ, यसैको उदाहरण हो आमा मिलन।
2: हजुर, आमा मिलन केन्द्र कास्की पोखरा सधैं तपाईँको सेवामा।
5: मठ मन्दिर
6: गुरुकुल
5: चैत्य गुम्बा
6: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
5: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
6: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम। हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
7: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
6: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
7: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
6: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
7: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
6: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
8: अब सुन्नुहोस् पूरा समाचार।
9: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
8: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
9: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
8: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
9: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
8: मद्यपान र धूम्रपान सेवन नगरौ,
9: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
8: नेपाल सरकार,

0: चालित सफलता एम्बुलेन्स
1: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनु होला।
2: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको 10 बजेको छ।
3: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: नमस्कार।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युत राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98460-43853।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
6: आहा, अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ बर्बाद। जहां संचार त्यहां विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल असार महिनाको 13 गते शनिबार, ईस्वी सम्वत जुन 27 तारिक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सरः। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार शुद्ध ज्येष्ठ शुक्ल पक्ष चलिरहेको छ। सौरमान अनुसार आज शुद्ध ज्येष्ठ शुक्ल पक्षको त्रयोदशी तिथि रातिमा 12:49 त्यसपछि चतुर्दशी तिथि लाग्नेछ। नक्षत्रमा अनुराधा रातिमा 11:03 त्यसपछि ज्येष्ठ नक्षत्र लाग्नेछ। विष्कुम्भाद योगमा 7:22-28 त्यसपछि शुभ योग लाग्नेछ। करणमा कौलव अहोरात्र रहनेछ। आनन्दाद योगमा आज अमृत योग रहनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछन्। आजको दिन मान 34:34 अर्थात 13:53 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:12 एम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 7:02 हुनेछ। यसै गरी चन्द्रमा उदय समय साँझमा 5:05 रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 2:26 रहेको छ। आज शनि प्रदोष व्रत गर्ने दिन रहेको छ।
0: पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि।
1: मेष राशिका व्यक्तिहरूका लागि आज काममा दबाव बढ्न सक्छ, तर मेहनतले सफलता दिलाउनेछ। आफ्नै राशिको चन्द्रमाको प्रभावले आर्थिक स्थिति स्थिर रहनेछ। नयाँ लगानी गर्दा सोच विचार गर्न आवश्यक छ। पारिवारिक सहयोग प्राप्त हुनेछ। प्रेममा सामान्य सुधार देखिने संकेत गर्दछ। स्वास्थ्य पनि राम्रो रहनेछ भने मानसिक तनाव कम गर्न ध्यान दिन आवश्यक छ। आज तपाईँको हातबाट आर्थिक कारोबार नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि हुने व्यक्तिहरूका लागि आज तपाईँको आत्मिक चेतना बढ्दै जानेछ। मनमा शान्ति र स्थिरता महसुस हुनेछ, जसले गर्दा जटिल निर्णयहरू लिन तपाईँलाई सहज हुनेछ। परोपकार र सेवाभावले मात्रै अरूको नजरमा तपाईँको सम्मान बढ्न सक्नेछ। आर्थिक रूपमा दिन मध्यम रहनेछ। भोलिको प्रभावले रोकिएका काम बन्नेछन्, तर तनाव उत्पन्न भने अवश्य हुनेछ। नयाँ सम्झौता पनि हुन सक्नेछ। मेष राशिको चन्द्रमाको प्रभावले पुर्खौली सम्पत्तिबाट लाभ हुने भए पनि विवाद बढ्न सक्नेछ। पारिवारिक भेटघाट र रमाइलोमा समय बिताउन सकेमा निकै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूका लागि आजको दिन कर्म प्रधान रहनेछ। तपाईँले गरेको ससाना प्रयासले पनि ठूलो नतिजा ल्याउन सक्नेछ। कार्यक्षेत्रमा कामको चाप भए पनि तपाईँको कार्यदक्षताले गर्दा सबैले तपाईँको कामको प्रशंसा गर्नेछन्। आर्थिक स्थितिमा सुधार ल्याउन सक्नुहुनेछ। घर जग्गा अथवा स्थिर सम्पत्तिको कारोबारबाट मनज्ञ फाइदा। ऋणको बोझ भएका व्यक्तिहरूका लागि आजको दिन मध्यम रहनेछ। नयाँ बचतको योजना बनाउन सक्नुहुनेछ। पारिवारिक जिम्मेवारीहरू बढ्न सक्ने ग्रह गोचर रहेको छ। अब चौथो राशि कर्कट राशि।